0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
3: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
2: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
3: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
7: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि। फोन नम्बर 98648336213।
11: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 3 गते आइतबार, मेष 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको प्रतिपदा तिथि, विश्व दूरसंचार दिवस, विश्व उच्च रक्तचाप दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: किमाथाङकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुची च्याउले मूल्य पाएन, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
1: भाडाको इन्जन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा, कांग्रेसमा 60-40 भागवण्डा गर्न देउबा र कोइरालाको माग, एमालेको सचिवालय बैठक भोलि, कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा।
0: भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प, इजरायलले थप 2300 केयर गिभर लैजाने, जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि सरोकारवाला बीच सकारात्मक संवाद।
1: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द, अमेरिका इरान शान्तिवार्ता पहलका लागि पाकिस्तानका विदेश मन्त्री तेहरानमा, हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
0: र आईसीसी विश्वकप लीग दुईमा अमेरिकामाथि नेपालको शानदार जीत, गोलकिपर अञ्जिला तुम्बापोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा, काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहको पुनर्संरचनाको लागि सरकारले थालेको तयारीको प्रसंग।
1: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या, सीमाना र वड़ाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या, सीमाना र वड़ाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि।
0: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरोकारवाला निकायले गरेका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ़दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ़न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालिकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ। मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो नै छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ। यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ। केन्द्रीय बैंकले ब्याजदरमा करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन। चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाई छ। यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोड़िएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई 10 बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो। पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ। यस्ता आदेश जारी भए पनि रिट निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च उच्च र जिल्ला अदालत नियमावलीमा संशोधन गर्नुपर्ने भनिएको छ, जसमा अन्तरिम आदेश वा अल्पकालीन अन्तरिम आदेश जारी भएको महिनाभित्रै अन्तिम आदेश आउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले अन्तिम आदेश दिएको र 2 महिनाभित्रै अन्तिम आदेश हुनेछ र ढिलाइ हुने छैन यसको लागि अन्तरिम आदेश जारी भएको मुद्दाको निरन्तर अनुगमन र सुपर्यवेक्षण गर्ने व्यवस्था हुनुपर्ने, अन्तरिम आदेशबाट अर्को पक्षलाई क्षति पुगेको अवस्थामा प्रचलित कानून बमोजिम क्षतिपूर्ति बिहोर्ने व्यवस्था गर्ने र वैकल्पिक उपचारको व्यवस्थाको प्रयोग बारेमा पनि सुझाव दिइएको छ।
1: कांग्रेसमा पटक पटक देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट समेत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधि गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्षविनै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिको काम अघि बढ़ाइएको हो। सभापति थापाले काठमाडौँ महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधि गर्दै गत 1 वैशाखमा अभियान शुरू गर्नुभएको थियो। क्रियाशील सदस्यता अध्यावधि र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधिक बनाउने उद्देश्यले अभियान संचालन गरिएको कांग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 दिन पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 दिन पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
0: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवालाबीच सम्वाद शुरू भएको छ। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबारविहीन अवस्थामा छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम शुरू भए पनि अधिकांश स्थानमा पुनर्निर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढ़ाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर सम्वाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
3: जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नै हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ भयो। अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेला काइसी अब सिडियो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़क सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था,
4: यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
0: किमाथाङकामा पहिलो पटक ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुच्ची च्याउले मूल्य पाएन, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
8: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी, एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
7: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
8: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
7: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
9: वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। काठमाडौँका ठूला अस्पताल वीर टिचिङ पाटनमा मात्र होइन बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन। सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीड़भाड़ हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ। त्यस्तै बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने आफ्नो इन्जन मर्मतका नाममा थन्काएर भाड़ाको इन्जन चलाउँदा निगमलाई करोड़ौं घाटा शीर्षकमा पवन तिमल सिन्हाले खबर लेख्नु भएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको न्यारोबडी एयरवर्क्स E320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाड़ाको इन्जन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ। एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाड़ाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोड़ौं घाटा भएको हो। त्यस्तै सरकारको स्वीकृति बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब शेयर लगानी शीर्षकमा भित्री पृष्ठमा खबर छ भने 8 महिना पुग्ने चिनीको मौजदात शीर्षकमा खबर प्रकाशित छ। नेपालमा 8 महिनाको माग धान्य चिनी मौजदात रहेको देखिएको छ। उद्योग वाणिज्य तथा प्रति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ। त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर छ। भित्री पृष्ठमा अर्को खबर 100 रूपैयाँ भन्सार सीमाबारे सर्वोच्चको आदेश, प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि भित्री पृष्ठमा प्रकाशित छ।
0: गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोला नाला नदी र सड़क किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनामनगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिश गरेको 3 दशक भन्दा बढ़ी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुलालले लेख्नुभएको खबर छापिएको छ भने अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्णा प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026मा स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय परसार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला 2 भाइलाई घर स्कूल गराउनुपर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुष्मा चेपाङ 6 मा पढ्न नजिक स्कूल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपन्नमा कांग्रेसमा 60-40 भागबण्डा गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भिट्टा नाकाबाट दिनको 2-3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरूद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बंगलादेश जाला शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रतिकिलो 43,000 रूपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रतिकिलो 9-13,000 रूपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित देखिएका छन्। किमाथाङकामा ट्रयाक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले संखुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लकी ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवका आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउसराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा पश्चिम एशिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन् अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला शिलामा नाम लेखाउन सीटी स्क्यान उद्घाटन भोलिपल्टै बन्द शीर्षकमा पनि यो खबर मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेको छ। यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम अवस्थामा स्थगित गरेको जनाइएको हो। यो निर्णय विशेष गरी दोस्रो ब्रिगेड लड़ाकु टोलीसँग सम्बन्धित रहेको पनि बताइएको छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाका देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता शुरू भएको छ। फेब्रुअरी 28 अमेरिका र इजरायलसँग युद्ध शुरू भएता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ।
0: साझा खबरमा अब खेल खबर। तीन खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तिलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग दुईको घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरूद्धको प्रदर्शनबाट खुशी भएको खेलाड़ी भुर्तेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अञ्जिता तुम्बा पोसुब्बाको कप्तानीमा साफ महिला च्याम्पियनशीप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल संघ इन्फाले भारतमा आई लीग खेलिरहेका अञ्जिलाको कप्तानीमा 23 सदस्यीय टीमको घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपबाट शुक्रबार मात्रै 2 महिनापछि निलम्बन फुकुवा भएपछि नेपालले ढुक्क भएर प्रतियोगिता खेल्ने माहौल बनेको हो। र नेपाल भलिबल संघ एनभीएले 6 नयाँ खेलाड़ी समावेश गर्दै काभा महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा गरेको छ। एनभीएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुन्नालाई दिएको थियो। 14 सदस्यीय टीममा 6 खेलाड़ी नयाँ छन्। प्रतियोगिता जेठ 8 15 गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा आयोजना हुँदैछ, जसमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
1: सड़क ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
8: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सिआरडी आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 1 Z3 गते, समय बिहान 10 बजेदेखि।
7: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z4 गते, समय बिहान 10 बजेदेखि।
8: शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 Z5 गते, समय बिहान 10 बजेदेखि।
7: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2 Z6 गते, समय बिहान 10 बजेदेखि।
8: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 Z7 गते, समय बिहान 10 बजेदेखि।
7: एकनगर कार्य समितिको भवन वडा नम्बर 1 Z8 गते, समय बिहान 10 बजेदेखि।
8: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 Z10 गते, समय बिहान 10 बजेदेखि।
7: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z11 गते, समय बिहान 10 बजेदेखि।
8: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 Z12 गते, समय बिहान 10 बजेदेखि।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
10: ओकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सड़क सुरक्षाका कुरा। बढ़दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सड़क ऐन संशोधनको तयारी गरेको छ। यसका लागि भएका संवाद, परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग कुराकानी गरेका छौं।
4: पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ होइन यो अन्तिम चरणमै छ
0: कस्तो छ व्यवस्था ऐनमा के ल्याउन
4: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिस्नेकोलाई चाहिँ कड़ा भन्दा कड़ा कार्यवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो
0: यसले के गर्छ
4: आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन् सबैसँग चाहिँ अलिअलि अधिकार छ त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ 24 घण्टा उसले जिम्मेवारी दिन्छ त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको
0: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो तर परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ
4: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ अब परिषद आफैले सबै काम गर्ने होइन ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो त्यो जिम्मेवारी उसैको रहन्छ सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ यसको सड़क सुरक्षाको मापदण्ड यो हो तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चालक अनुमति प्राप्त गर्ने परीक्षाहरू कस्तो हुन्छ यस्तो हुनुपर्छ यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ अब काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ निर्माण पनि सड़क विभागले गर्छ त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
0: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
4: मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ जस्तो अहिले देखेका छौँ नि हामी सबैले सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ त्यसमा सफल भइरहनु भएको छ नि त होइन मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौं भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त
0: पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: गिमाथानकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव गुची च्याउले मूल्य पाएन अति कम विकसित मुलुकबाट स्तर उन्नतिको समय धकिलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत
0: भाड़ाको इन्जिन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा कांग्रेसमा 60-40 को भागभन्दा गर्न देउबा र कोइरालाको माग एमालेको सचिवालय बैठक भोलि कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा
1: भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प इजरायलले थप 2300 केयर गिभर लैजाने जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि सरकारवाला बीच सकारात्मक छलफल
0: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द अमेरिका इरान शान्ति वार्ता पहलका लागि पाकिस्तानी मन्त्री तेहरानमा हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा
1: र आईसीसी विश्वकप लीग 2 अमेरिकामाथि नेपालको शानदार जीत गोलकिपर अन्जिला तुम्बा पोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा बढ़दै गरेको महँगी जसका कारण नागरिकले खानेकुरा किनेर खान नसक्ने अवस्था आएकोतर्फ पनि व्यङ्ग्य गर्न खोजिएको छ एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही व्यक्तिहरू छन् दुईजना एकातर्फ र एकजना बालक जस्ता देखिने व्यक्ति अर्कोतर्फ छन् र ती दुईजना मध्ये एकजनाको हातमा पत्रिका छ महँगी दर बढ़ेको बढ़े शीर्षक शीर्षक लेखिएको छ पत्रिकामा र नजिकै रहेका अर्का एकजना महिला छन् जो अभिभावक जस्ता देखिन्छन् नजिकै रहेका बालकको र बालक निकै आक्रोशित अवस्थामा देखिन्छन् आफूले भनेको जस्तो खान नपाएको जस्तो त्यहाँ देखिन्छ भने नजिकै रहेका उनको अभिभावक जस्ता देखिने व्यक्ति केही भन्दैछन् माथि यस्तो लेखिएको छ र नजिकै उनको हातमा केही खानेकुराको तस्विरहरू पनि छ। अब खानेकुराको चित्र हेरेर खाएको जस्तो गर्ने हो है बाबु।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिका वड़ा नम्बर 1 ले 150 जना ज्येष्ठ नागरिकलाई सुपानेट झोल वितरण गर्यो, ज्येष्ठ नागरिक खुशी। घोडाघोडी नगरपालिकामा बाल बालिकाहरू विद्यालय छोड्दै, विद्यालय छोड्ने समस्या समाधान गर्न पालिकाले नीति बनाएरै काम गर्ने, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहको भनाई। कैलाली प्रहरीको वैशाख महिनाको प्रगति, लागू औषध र अवैध मदिरा बरामद, 11 लाख राजस्व संकलन। र आईसीसी विश्वकप क्रिकेट लीग 2 मा अमेरिकामाथि नेपालको शानदार जित। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 1 ले वडामा रहेका 150 जना ज्येष्ठ नागरिकलाई सुपानेट झोल वितरण गरेको छ। वडा कार्यालयले गर्मीको समयमा लामखुट्टेको टोकाई बढ़ने, सर्प किरा फटेङ्ग्राको डर हुने भएकाले ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग होस् भनी झूल वितरण गरेको जनाएको छ। थप खबर सहकर्मी छविलाल चौधरीबाट।
1: झूल वितरण गर्दै वडाध्यक्ष मोहन विकले वडामा 2000 बढ़ी ज्येष्ठ नागरिक भएकाले यस वर्ष 73 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउनुभयो। उहाँले हरेक वर्ष ज्येष्ठ नागरिक सम्मान कार्य गर्दै आएको बताउँदै यस वर्ष लामखुट्टेको टोकाईका कारण लाग्ने रोगबाट बस्न सहयोग होस् भनी झूल वितरण गरिएको जानकारी दिनुभयो।
2: ज्येष्ठ नागरिक सम्मान कार्यक्रम टीकापुर नगरपालिका वडा नम्बर 1 ले प्रत्येक वर्ष आयोजना गरिराखेको छ। यो कार्यक्रम आयोजना गरिरहँदा हामीलाई के महसुस हुन्छ भने टीकापुर नगरपालिकाका यहाँहरू अभिभावक हुनुहुन्छ, हाम्रो वडाको अभिभावक हुनुहुन्छ, हाम्रो ज्ञानको चाहिँ खानी हुनुहुन्छ, अनुभवको खानी हुनुहुन्छ। यहाँहरूले यो ठाउँलाई चाहिँ निर्माण गर्नका निम्ति आफ्नो
1: विकले सम्मानको संस्कृति हराउँदै गएकाले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन यस्ता कार्य गर्दै आएको बताउनुभयो।
2: यहाँहरूसँग भला खुसारी गर्ने वातावरण सिर्जना गर्यो र यहाँहरूलाई सम्मान गर्यो भने पक्कै पनि एउटा सुसंस्कृत समाज निर्माणका निम्ति महत्वपूर्ण भूमिका रहन सक्छ भन्ने उद्देश्य बोकेर पनि हामीले यो कार्यक्रमको आयोजना गरेका छौँ। अहिले पछिल्लो चरणमा हाम्रा संस्कारहरू हराउँदै गइरहेका छन्। ठुलाले सानालाई माया गर्ने, सानाले ठुलालाई सम्मान गर्ने, सत्कार गर्ने जुन हाम्रो परम्परा छ, हाम्रो संस्कार संस्कृति छ, पछिल्लो चरणमा विभिन्न विकृति विसङ्गतिहरू मौलाउँदै जाने क्रममा यो संस्कार संस्कृति सम्मान गर्ने माया गर्ने हराउँदै गएको अवस्थामा हामी स्थानीय सरकारकै तर्फबाट सरकारले नै ज्येष्ठ नागरिकहरूको चाहिँ हामीले सम्मान गर्यौं, आफूभन्दा ठुला मान्छेहरूको सम्मान गर्यौं भने हाम्रो पुस्तामा यो एउटा संस्कारको रूपमा विकास हुन सक्छ भन्ने उद्देश्य बोकेर पनि यो कार्यक्रमको चाहिँ आयोजना गर्दै गरेका छौँ।
1: वडा सदस्य गणेश घरती मगरले ज्येष्ठ नागरिकलाई सरकारले भुलेको छैन भन्ने महसुस गराइएको र सर्प लामखुट्टेको टोकाई जस्ता विभिन्न जोखिमबाट बस्न झुल लगाएर सुत्नुपर्छ भन्ने सन्देश दिन यो कार्य गरिएको बताउनुभयो।
3: यहाँहरूलाई एक दिन भए पनि सम्झन सक्ने सकौं भन्ने किसिमको एक किसिमको यो माहौल मात्रै खडा गरेको हो। त्यसको साथै यस वडामा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिक अभिभावकज्यूहरूलाई समग्रमा एकमुष्ट सबैलाई सहभागी गराउन सक्ने स्थिति पनि नरहेकोले हामी सम्बन्धित उमेर समूहका अभिभावकज्यूलाई यहाँ हामी भेला गर्न सफल भएका छौँ।
1: कार्यक्रममा वडा सचिव चक्रबहादुर रावलले चालू आर्थिक वर्षको ₹1 लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप झुल उपलब्ध गराएको बताउनुभयो।
4: टीकापुर नगरपालिका आर्थिक वर्ष 82-83 बजेट अन्तर्गत टीकापुर नगरपालिका वार्ड नम्बर 1 ले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम ₹1 लाखको यो जालपा सेवा समितिमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेका छौँ। यो ज्येष्ठ नागरिक सम्मान कार्यक्रम टीकापुर नगरपालिका वार्ड नम्बर 1 ले प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने गरेको छ र टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि ज्येष्ठ नागरिकहरूलाई पुनः सम्मान कार्यक्रम राख्नेछ। यो ज्येष्ठ नागरिक हामीले 73 वर्ष समूहका आमा बुवालाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा समावेश गरेका छौँ।
1: झुल पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन्। राति सुत्दा लामखुट्टेले टोकेर सताएकोले अब झुल लगाएर सुत्ने ज्येष्ठ नागरिक सरस्वती देवी आचार्यले बताउनुभयो।
5: राम्रै लगाउने नि बिस्तारा।
1: अर्का ज्येष्ठ नागरिक कौशिला ढुङ्गानाको झुल पुरानो भएको थियो, वडा कार्यालयले उपलब्ध गराएकाले अब झुल फेर्ने बताउनु भयो।
5: ठिक लाग्यो बाबु, ठिक लाग्यो, हामीलाई धन्यवाद तुमलाई, होइन ठिक छ, फाटेको छु बाबु, काम लाग्छ। बुढी मान्छौ, 70 वर्षभन्दा माथि कामे नागेकी मान्छौ, सरकारले सम्झ्यो, सरकारको जय होस्।
1: कार्यक्रममा पत्रकार दुर्गा देवकोटा र झलनाथ खनालले समेत वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सकारात्मक भएको बताएका छन्।
0: अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय कैलालले चालू आर्थिक वर्षको वैशाख महिनामा जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सवारी व्यवस्थापन क्षेत्रमा हासिल गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमले सिन्हाले दिएको जानकारी अनुसार वैशाख महिनामा लागू औषध ओसार पसार नियन्त्रण, अवैध घरेलू मदिरा जफत र सवारी नियम उल्लंघन गर्नेहरूमाथि कार्यवाही गरी लाखौं रूपियाँ राजस्व संकलन गरिएको छ। पछिल्लो समयमा मुख्य चुनौतीको रूपमा देखा परेको लागू औषध दुर्व्यसनी र तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरले वैशाख महिनामा ठूलो सफलता हात पारेको बताएको छ। यस अवधिमा प्रहरले लागू औषध सम्बन्धी कुल 58 मुद्दा दर्ता गरी अपराधमा संलग्न 100 जनालाई पक्राउ गर्न सफल भएको छ। यसमा 2 जना महिला र 98 जना पुरूष रहेका छन्। पक्राउ परेका व्यक्तिहरूको साथमा प्रहरले 81 ग्राम 640 मिलिग्राम खैरो हिरोइन, 20 ग्राम 310 मिलिग्राम सरेस र 44 ग्राम 970 मिलिग्राम गाँजा बरामद गरिएकोले त्यही अनुसार कार्यवाही अगाडि बढ़ाएको पनि बताएको छ। यसैगरी सामुदायिक सुरक्षामा खलल पुगाउने र घरेलु हिंसाको मुख्य कारण बन्ने गरेको अवैध मदिरा नियन्त्रणतर्फ पनि कैलाली प्रहरले आफ्नो सक्रियता बढ़ाएको छ। वैशाख महिनामा जिल्लाका विभिन्न स्थानमा 1562 लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने 6200 लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सड़क सुरक्षा र यातायात व्यवस्थापनतर्फ वैशाख महिनामा कैलाली जिल्लाभरि कुल 95 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनाहरूमा 130 सवारी साधनहरू संलग्न रहेका थिए। सवारी दुर्घटनाका कारण 5 जनाको ज्यान गएको छ भने 155 जना घाइते भएका छन्। दुर्घटना लगत्तै खटिएको प्रहरी टोलले 160 जनाको सकुशल उद्धार गरेको थियो। प्रहरीले गरेको दुर्घटनाको कारण विश्लेषण गरी अधिकांश दुर्घटनाहरू चालकका लापरवाहीका कारण भएका छन्। कुल दुर्घटनामध्ये 75 चालकको कारण, 15 यात्रुको लापरवाही, 3 सड़कका छाडा छोडिएका पशु चौपाय र 2 सवारी साधनको यान्त्रिक गडबडीका कारण भएको बताएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ। आज दिउँसो कोशी लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशीको प्रदेशको पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको र हिमपातको पनि सम्भावना रहेको छ। मध्यस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा घोडाघोरी नगरपालिकामा बाल बालिकाहरू विद्यालय छोड्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
7: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
6: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
7: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा रु 3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
6: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
7: आवेदन फारम शुल्क रु 1,000 लाग्नेछ।
6: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
7: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
6: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858847079, 9848677786 र 9845449997।
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
9: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
12: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध, नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
6: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
6: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर, घोडाघोटी नगरपालिकामा बालबालिकाहरू विद्यालय छोड्ने दर घटाउन विद्यार्थी र अभिभावकहरूको समस्या पहिचान गरी सोही बमोजिमको योजना बनाइने घोडाघोटी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहले बताउनु भएको छ। घोडाघोटी नगरपालिकामा विकासका लागि युवा एकीबद्धता यार्ड धनगढ़ीको आयोजनामा भएको विद्यार्थी कक्षा छाड्ने समस्या र समाधानका विषय संवाद कार्यक्रममा प्रमुख सिंहले सो कुरा बताउनु भएको हो।
13: सोल्युसन हामीसँग छ, हामीबाट स्टार्ट गरौँ। म भनौँ मैले गर्नुपर्ने सुधार मबाट स्टार्ट गरौँ, हेड सरहरूबाट गर्नुपर्ने सुधार हेड सरहरूबाट हुन्छ, व्यवस्थापन समितिका सदस्यज्यूहरूबाट हुने सुधार उहाँबाट स्टार्ट गरौँ, अभिभावकज्यू पनि सचेत हुनु, आफ्ना बच्चा बच्चीको चाहिँ गार्जियनसिप सही रूपमा गरौँ, बाल बालिकाहरूले आफ्नो दायित्व सम्झ, यति मात्र सम्झौ। एउटा उपाय हो, हामी अब स्क्रिनिङ गर्छौँ हरेक विद्यालयमा, सरहरूको विद्यालयबाट कतिजना विद्यार्थी ड्रप आउट भए, कारण के रहेछ, अभिभावकज्यूहरूसम्म हाम्रो विद्यालय

0: हुनुपर्ने मा जोड़ दिनुभयो।
1: संवादबाट पक्कै पनि हामी हाम्रो टोल समुदाय हाम्रो परिवारमा ती कुराहरू जनचेतनामूलक प्रचार प्रसारको रूपमा गयौं भने पक्कै पनि हामी केही हदसम्म जो ड्रप आउटको कुरा आयो, विद्यालय छोड्ने विषयको कुरा आयो, सायद 100% हामी न्यून गर्न सक्दैनौँ, त्यो निराकरण गर्न त सक्दैनौँ, तर पर्सेन्ट चाहिँ घट्छ। त यिनै कुराहरू हाम्रो संवादबाट हजुरहरू लगायत हामी पनि त्यसमा प्रतिबद्धता जनाएर जाउँ र यो जति पनि ड्रप आउट वाला विद्यार्थीहरू छन्, समस्या जे होस्, कारण जे होस्, चाहे त्यो गरिबी होस्, जनचेतनाको कमीले होस्, शिक्षाको कमीले होस्, आर्थिक अभावको कमीले होस्।
0: अभिभावक बसन्त साईका अनुसार विद्यालय छाड्ने कारण मध्येको मोबाइलको लत बनिएको हो। आज भोलि बाल बालिकाहरू खानाभन्दा पनि बढ़ी मोबाइलमा व्यस्त भएका कारण पढ़ाईप्रति रूचि नजाने गरेको बताउँदै यदि अभिभावकले बाल बालिकालाई मोबाइलको लत मात्र छुटाउन सक्ने हो भने धेरै कुरामा सुधार हुने बताउनुभयो।
2: जति मोबाइलमा यिनी विद्यार्थीको ऊ जान्थ्यो त्यति यिनीले अब पढाइमा दियो भए यी त कहाँका कपर बन्थ्यो क्या हेर्नुहोस्। होइन, यिनीहरूले मोबाइल दिनुहोस् न, राति 2 बजेसम्म सुते आउँदैन, यिनको मुखमा बसेर किताब पढ है बाबु भन्नुहोस् न, यिनी झ्याप झप्प झप्प गरेर आउँछ क्या यिनीहरू हुन्छ कि, अनि केही व्यस्त गरेर मोबाइलले खाइहाल्यो। मलाई त अहिले त्यत्रो खर्च दिलाउन सक्दैन, म त्यो पढाउन सक्दैन भनेको छु कि मैले, तर मेरो छोरीको उच्च त्यो पढ्ने हुँदा हुँदै पनि कोही बेङ्गलोर जहाँ त्यसरी पनि गएर हुन्छन्, कोही अब त्यसरी कोही अब आर्थिक अवस्थाले पनि हुन्छ हेर्नुहोस्। होइन, तर सरले पनि हामी दोष दिन चाहँदैनौँ, हामी विद्यार्थीलाई पनि दोष दिन चाहँदैनौँ। होइन, सबैको बराबर बुझ्ने कुराहरू के हो भनेपछि हामी सबै बुझौँ, हामीले स्कुलबाट पठाएपछि विद्यार्थीले न हाम्रो मोबाइल यसरी मिहिनेत गरे भने हामीले स्कुल जानुपर्छ र पढ्नुपर्छ भन्ने लक्ष्य हुनु पर्यो।
0: राष्ट्रियमावि तारा नगरका प्रधानाध्यापक मनोज कुमार जोशीका अनुसार विद्यार्थीले विद्यालय छाड्ने कारण धेरै रहे पनि केही कारण विद्यालयले विद्यार्थीको मनोविज्ञान नबुझ्नु पनि हो। पाठ्यक्रम निकै रसयुक्त र आकर्षण भए पनि शिक्षकले पढ़ाउने शैली र विद्यार्थीले बुझ्ने क्षमता फरक हुनु पनि यो दर बढ़ेको र शिक्षकले शिक्षण गर्दा विद्यार्थीलाई उत्प्रेरणा सहित रमाउने तरिकाले शिक्षण गर्ने हो भने केही समस्यामा कमी आउने उहाँको बुझाइ छ।
3: पाठ्यक्रममा टोकेका कुराहरू एकदमै रस भएको छ, तर त्यसलाई हामीले पूरै समय कक्षामा दिन नसक्दा र बच्चाले पनि दिन नसक्दा र सिजनल रूपमा बच्चा आइदिँदा उसले बुझ्नु पर्ने कुरा नबुझ्दा उसलाई वर्षभरिको क्लास निरस हुन्छ। अनि हिन्दीमा एउटा उखान छ नि, खाली दिमाग शैतानका घर, अनि त्यसपछि शैतानी नगरी के गर्ने त्यो बच्चाले। क्लासमा जान्छु 10-4 जबरजस्ती टाउकोमा गाठो पारी पारी गरेर त्यो 6 घण्टा बितायो, त्यसपछि बल्ल कैदीहरू जसरी जेलबाट छुटेर आउँछन् नि त्यही अवस्था बच्चाको।
0: संवादमा बाल क्लबकी अध्यक्ष हेमा नेउपानेले विद्यालय भनेको बाल बालिकाको जीवनमा आइपर्ने हरेक शिव सिक्ने स्थलका रूपमा स्थापना गरिनुपर्ने बताउनुभयो। हरेक बाल बालिकामा विभिन्न क्षमता हुने भएकाले पढ़ाईसँगै खेलकुद लगायत सृजनात्मक कुराहरू पनि विद्यालयले जोड़ दिने हो भने विद्यालय छाड्ने दरमा कमी आउने उहाँको भनाइ छ।
4: यो खेलकुद क्षेत्रमा भन्दाखेरि चाहिँ हामीले यो विद्यार्थीहरूलाई 10-4 घण्टा पढाउने मात्र क्रियाकलाप भइराखेको छ, त्यो बीचमा सृजनात्मक कुनै कुराहरू पनि जोडेको छैन। त्यो पढाइको बीचमा पनि एक पिरियड हुन्छ कि आधा घण्टा हुन्छ कि एक घण्टा हुन्छ, त्यसमा सृजनात्मक कुराहरू सिकाइदिनु पर्यो। यदि कुनै बच्चाले भविष्यमा पढ्न सकेन, ल आर्थिक अवस्था कमजोर भयो, हो त्यस्तो अवस्थामा उसले आफ्नो विद्यालयबाट सिकेको त्यो सृजनात्मक कुराहरूबाट त आफ्नो जीविकोपार्जन गर्न सक्छ नि।
0: संवाद कार्यक्रममा शिक्षा शाखाका प्रमुख जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बाल बालिका र पत्रकारहरूको सहभागिता रहेको थियो। संवादमा विद्यार्थीहरूले विद्यालय छोड्ने समस्याहरू जे जस्ता भए पनि सबै सरकारवाला पक्षहरूको समन्वय र सहकार्यमा विद्यालय छोड्ने दरलाई घटाउनु पर्ने निष्कर्ष निकालिएको छ। शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत्र 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय सञ्चालन हुने 5 दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरकार भएका सबै पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। सोही पाठ्यक्रमले तोके अनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो। खोज खबरमा जनआवाज र अरू खबर

0: किनेछन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA का कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0999-59044, 98-58-78-00-44, 98-487-20-247, 97-642-83-921 र 98-69-63-520।

0: के कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आजी था, का कना हो का कना हो। बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आन से तो लड़का सामान नहीं हरे।
1: ओहो, ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी राहत।
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चेक ठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लन वो तो कहाँ टीकापुर मरलक रट गई झोला उद्योग मसे। वहाँ झिंगरान दीदी कटरा से गुर झोला आन लाती, ना कबू लड़का कहाँ पी रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला जस का टस बातिन। ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में। रट गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिकला झोला है मरमत फेकरा जाए। एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484-27359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
5: ए भन्देखि सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
10: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवासको टीकापुर नगरपालिका वडा नम्बर एकले ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप सुपानाड झोल वितरण गरेको छ। आजको जनआवाजमा हामीले झोल पाएपछि कस्तो लाग्यो भनी केही ज्येष्ठ नागरिकलाई सोधेका छौं।
11: भवानी प्रसाद आचार्य, एकदम राम्रो लाग्यो नि, सम्मान गरेका छन् अब वडाले चाहिँ यस्तो चाहिँ मच्छर लाग्ने बेला लगाए पनि मच्छर हट्छ नि त सही समयमा, एकदम एकदम राम्रो।
12: मेरो नाम देव सरले, झुल पाएँ मैले, झुल लगाएर जुत्ने, मच्छर लाग्दा सर्प आउँदा कालोले
13: सीतारानी चौधरी, राम्रो लाग्यो, एकदम खुसी लाग्यो। फाटेको झोल ओर्दाखेरि मच्छरले टक्न लागेछ, नयाँ पाएँ, एकदम खुसी लाग्यो। एक वर्ष कट्छ अब राम्रो लाग्यो। लामखुट्टेको डर हुन्छ, सर्पको पनि डर छ लाग्छ, झुल लगाएपछि बाँचला त्यही हुनाले आए।
14: खुसी राम चौधरी, एकदम खुसी लाग्यो, राम्रो गरेछ सरकारले, सरकारले राम्रो गरेछ, हामीलाई बुढी बुढालाई त एकदम राम्रो गरेको छ।
15: मेरो भण्डारी झुल अब केही लिनु पर्ला, केही लाइनु पर्ला, झुल लगाएर लामखुट्टे अब लागेर जाइछ फाटाफुट्टा, हामी त अब त्यो एसी चालु गर्छौँ।
16: मेरो नाम शिवराज तिवारी, टिकापुर ब्लक नम्बर 5। अब यो एक वर्ष दिएर 100 वर्ष कटिने होइन, हामीले अहिले पहिला नयाँ रेकर्ड खेलिया छौँ, तर दिनुपर्छ भने सबैकोमा संस्कार अनुसार सबैलाई एक दिनु भनेको त्यो बहुत उत्तम हो। हामी बुढाबुढीको लागि आज धेरै कुरा सुनिए, अहिलेसम्म नसुनिएको कुरा पनि सुनिएका छौँ, जग्गा दिने, गाडी भोग लाग्यो, केही लाग्यो, कहीँ दबाई खर्च दिने, भने यो कुरा बहुत राम्रो छ। र यस्तो कुराहरू भइरहनु पर्यो र भोलि दुःख परेको बेला त्यो कुराहरू सबैलाई पुरा गरिदिनु पर्यो भने त्यो भनेको।
10: अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत घरेलू श्रृंखलामा नेपालले अमेरिका विरूद्ध 9 विकेटले जीत हासिल गरेको छ। किर्तिपुर स्थित त्रिवी विश्वविद्यालय क्रिकेट रंगशालामा हिजो भएको खेलमा अमेरिकाले दिएको 195 रनको लक्ष्य नेपालले 9 विकेटले विजयी भएको हो। नेपालका लागि ओपनर द्वय कोशल भुर्तेल र आसिब शेखले 154 रनको योगदान दिनुभयो। भुर्तेलको शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सहजै भेटाएको हो। उहाँले 13 चौका र 4 छक्काको मद्दतमा 118 बल खेलेर 120 रन बनाउनुभयो। आसिब शेख 72 बलमा 8 चौकाको मद्दतमा 58 रनमा आउट हुनुभयो। यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाएको थियो। नेपालले 1 विकेट गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेट्ने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 विकेट लिनुभयो भने सोमपाल कामीले 2, सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनुभयो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक 84 रन बनाउनुभयो। सिहाना जय सूर्या 52 बलमा 1 छक्का प्रहार गर्दै 50 रन बनाएर आउट हुनुभएको थियो। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिका वडा नम्बर 1 150 जना ज्येष्ठ नागरिकलाई सुपानेट झोल वितरण गर्यो, ज्येष्ठ नागरिक खुशी। ओडागुडी नगरपालिकामा बाल बालिकाहरू विद्यालय छोड्दै विद्यालय छोड्ने समस्या समाधान गर्न पालिकाले नीति बनाएर काम गर्ने शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहको भनाई। कैलाली प्रहरीको वैशाख महिनाको प्रगति, लागू औषध र अवैध मदिरा बरामद, 11 लाख राजस्व संकलन। र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिकामाथि नेपालको शानदार जित। अहिलेलाई खोज खबर यति नै, यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: सार्वजनिक समय कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
2: कर्णाली नमुना मावि टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।
4: ए रजनी, त्यो पालो बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
5: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
4: एउटा सर्प छ कि कुखुराको थामनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि? छिट्टो ल्याऊ न।
5: सर्पलाई चिप्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
5: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
4: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
5: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
6: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 3 गते आइतबार, तदनुसार मे 17 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँको आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि आज हतार भन्दा धैर्यले काम बन्नेछ, घरको सहयोगले मन हलुका बन्नेछ। मेष राशि हुनेहरूको लागि आज तपाईँको आत्मविश्वास बढ़ेको महसुस हुनेछ, आफूले थालेको काममा उत्साह आउनेछ। मिथुन राशि हुनेहरूको लागि मन एकचोटि धेरै कुरातर्फ जान सक्छ, निर्णय लिन अलि समय लाग्न सक्छ। कर्कट राशि हुनेहरूको लागि साथीहरूसँगको भेटले खुशी मिल्नेछ, मनमा नयाँ आशा जाग्न सक्छ। सिंह राशि हुनेहरूको लागि काममा तपाईँको उपस्थितिको प्रभाव बढ्नेछ, जिम्मेवारी सम्हाल्दा प्रशंसा मिल्न सक्छ। कन्या राशि हुनेहरूको लागि नयाँ कुरा बुझ्ने इच्छा बढ्नेछ, टाढाको समाचारले उत्साह दिन सक्छ। तुला राशि हुनेहरूको लागि धनको प्रयोग सोचेर गर्नु राम्रो हुनेछ, अरूको कुराले मन अलि अशान्त बनाउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि आज नजिकका व्यक्तिसँग समझदारी बढ्नेछ, सहकारीले रोकिएका काम अगाडि बढाउन सक्छ। धनुराशि हुनेहरूको लागि दिनभरि कामको चटारो बढ्न सक्छ, शरीरलाई आराम दिनु पनि आवश्यक हुनेछ। मकर राशि हुनेहरूको लागि मन हलुका र रमाइलो रहने संकेत छ, आफूलाई मन पर्ने काममा रुचि बढ्नेछ। कुम्भ राशि हुनेहरूको लागि घरको वातावरणमा बढ़ी ध्यान जानेछ, आफन्तसँग बसेर पुराना कुरा निस्कन सक्छन्। र अन्त्यमा मीन राशि हुनेहरूको लागि नयाँ कुराले जिज्ञासा बढ़ाउन सक्छ, भेटघाट र कुराकानी लाभदायक बन्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091561255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गाना।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरे गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिला चौधलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: रानी जमरा कुलरियास्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरियास्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmcTikapur@gmail.com।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: रमा के तिमीले थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
3: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
2: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा स्वास्थ्य रोजगारी सार्वजनिक भौतिक पूर्वाधार यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्ग भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
3: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
2: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
3: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
2: सोरै आन सत्य भन्यो र
4: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
5: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी, एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
3: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6, जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
4: झुङ्गा सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
3: मणिकापुर सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकाप्र एफएम को कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट ईश्वर साउतको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकाप्र एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikaprafm.org र मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, विकास, वन संरक्षणका प्रयासहरू र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुर स्थित जगतपुर सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। कार्यक्रमको शुरूमा जगतपुर सामुदायिक वनको अवस्था, गतिविधि, वनको आय स्रोतको अवस्था र वनका अध्यक्ष निरबहादुर शाहकानी प्रस्तुत गर्दैछौ। सबैभन्दा पहिले वनको अवस्थाका बारेमा एक जानकारी प्रस्तुत गर्दैछौ। जानकारी प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी आकाश चौधरी।
1: जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुर स्थित जगतपुर सामुदायिक वन त्यहाँका स्थानीय नागरिकहरूले 2050 सालतिरबाट संरक्षण शुरू गरे। त्यसपछि 2061 सालमा सामुदायिक वनको रूपमा स्थापना भएर अहिलेसम्म सञ्चालन भइरहेको छ। 288.80 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनसँग अहिले 735 उपभोक्ता र 613 घरधुरी आबद्ध भएका छन्। पूर्वमा कर्णाली नदी, पश्चिममा जगतपुर गाउँ, उत्तरमा रानी टप्पा र शिवशक्ति पाटाभर सामुदायिक वन र दक्षिणमा कैलाशेश्वर सामुदायिक वनको यति 4 किल्लाभित्र जगतपुर सामुदायिक वन अवस्थित छ। यो सामुदायिक वन 3 खण्डमा विभाजित छ। सामुदायिक वनमा खयर, सिसम, सिमल, सिरिज, अस्ना, साल, भेल्लर, हल्डु, सिन्दुरे, हर्रो, कुसुम, असिधा, पिपल, बेल, सागुन, बकाइनो, बेटबाँस लगायतका वन पैदावार रहेका छन्। सामुदायिक वनको मुख्य आमदानीको स्रोत वनमा रहेको खैर रहेको छ भने वनभित्र रहेको बेट बाँसलाई भने सामुदायिक वनले उपयोग गर्न सकिरहेको छैन। त्यसको पनि उपयोग गर्न सकेकोमा सामुदायिक वनको आमदानी बढ्ने देखिन्छ। सामुदायिक वनमा बाघ, बडेल, चित्तल, नीलगाई, खरायो, हरिण, बिरालो, स्याल, बाँदर, कहिलेकाहीँ हात्ती पनि रहने गरेको छ। बाघले वनभित्र रहेका र वन आसपासका गाउँमा पसेर पशु चौपायाहरूलाई खाने गरेको छ भने हात्तीले पनि गाउँ बस्तीमा पसेर स्थानीयलाई त्रसित गर्ने गरेको छ। यसका साथै मयूर, कालिज, वनकुखुरा, सुगा, ढुकुर, तित्रा जस्ता चराचुङ्गीहरू पनि सामुदायिक वनमा पाउने गर्छन्। सामुदायिक वनको मुख्य समस्याका रूपमा कर्णाली नदीको कटान रहेको छ। वनको पूर्वतिर कर्णाली नदी रहेकोले त्यसले वर्षेनी जंगल कटानी गर्दै गइरहेको छ। नदीले कटान गरेर नदीको बीचमा टापु समेत बनेको अवस्था रहेको छ। यसका साथै वनभित्र रहेको वनमारा पनि सामुदायिक वनको अर्को प्रमुख समस्याका रूपमा रहेको देखिन्छ। कर्णाली नदीको कटान र वनमाराको फैलावटले सामुदायिक वनलाई जोगाउन निकै समस्या भइरहेको सामुदायिक वन उपभोक्ता समूहले बताएको छ। सामुदायिक वनले गर्न सक्ने केही टारजाली लगायतका वन संरक्षणका लागि प्रयासहरू भए पनि नदीमा तटबन्धन गर्न वनमारालाई नष्ट गर्न साह्रै समस्या भइरहेको सामुदायिक वनका अध्यक्ष निरबहादुर शाहले जानकारी दिनुभयो। वनको हेरविचारका लागि 1 जना कार्यालय सचिव र 3 जना वन हेरालु राखिएका छन्।
0: उहाँ हुनुहुन्थ्यो आकाश चौधरी। सामुदायिक वनको सामान्य जानकारी पछि अब सामुदायिक वनका अध्यक्ष निरबहादुर शाहसँग कुराकानी गर्दैछौ।
2: अध्यक्ष, यहाँलाई कार्यक्रममा हाम्रो वनमा हार्दिक स्वागत छ। जस्तै यो जगतपुर सामुदायिक वनको अवस्थाको बारेमा के छ बताइदिनुहोस् न।
3: जगतपुर सामुदायिक वन 2050 सालदेखि यहाँ रहेका स्थानीय बासिन्दाद्वारा यो उजाडिँदै गएको क्षेत्रलाई वृक्षारोपण र संरक्षण गर्दै हालको यो अवस्थासम्म आइपुगेको। यसको क्षेत्रफल 288.5 हेक्टर र यसको पूर्वमा कर्णाली नदीको भँगालो, पश्चिममा जगतपुर गाउँ बस्ती र दक्षिणमा कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूह र उत्तरतर्फ शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहभित्र रहेको मिश्रित प्रकारको जंगल हो। हाम्रो जंगलमा साल जातिको बिरुवाहरू एकदम कम छ, किनभने 2022 सालदेखि यस क्षेत्रमा स्थानीयहरूले आफ्नो घर गोठ निर्माणका लागि भएका रुखहरू काट्दै आफ्नो आवश्यकता अनुसार घर गोठ निर्माण गर्दै गइरहेकाले र यसको अवस्था खस्कदै गएको र राज्यको ध्यान त्यति नपुगेको कारणले गर्दाखेरि यो जंगल पातलिँदै गएको यसको इतिहास हो र यसैलाई मध्यनजर गर्दै यो जंगल बस्तीमा परिणत नहोस् भन्नका लागि 2050 सालतिर जिल्ला विकास समितिद्वारा वा वन कार्यालयबाट बजेट विनियोजित भए तत्कालीन वृक्षारोपण गर्ने ठेकापट्टा जिम्मा लिएका आदरणीय भरत कडाईज्यूद्वारा यो हाम्रो बस्ती नजिक रहेको यो जंगलमा सिसम र खैर प्रजातिको वृक्षारोपण सहित हेरबार गरी संरक्षण गर्दै आएको र हालको यस अवस्थामा पुगेको म यहाँलाई जानकारी गराउन चाहन्छु र अहिले यस जगतको सामुदायिक वन उपभोक्ता समूहमा 700 समथिङ कति हाम्रो प्रत्यक्ष उपभोक्ता जीवनहरू हुनुहुन्छ र उहाँहरूद्वारा संरक्षण सम्वर्धन गरी यस अवस्थामा पुगेको यहाँहरूलाई जानकारी गराउँछु।
2: अनि विशेष गरी यो स्रोत के हो, वनमा चाहिँ वन पैदाहरूको अवस्था के हो, कुन वन पैदाहरूको अवस्था के देखिन्छ यहाँ?
3: वन पैदाहरूको अवस्था सिसम जातिमा अहिले यो खै केले गर्दा हो यो जति हुर्क्यो त्यति चाँडै चाँडै यो मर्ने अवस्था आएको छ। यसमा हाम्रो राज्यले र सम्बन्धित निकायले ध्यान पुर्याउनु जरुरी छ। हामी वृक्षारोपण गर्छौ 8-10 वर्ष हुन्छ अनि पुराको पुरा एकैचोटि सुक्छ अनि खैर पनि प्रजाति पनि त्यस्तै छ। हामी कहाँ रहेको राजी टप्पा खण्डमा खैर एकदम उत्पादन बढी छ, पुनरुत्पादन, र त्यो चाहिँ वर्षेनी 80% सुक्दै मर्दै गइरहेको छ र यसको खास के हो त्यो हामीलाई थाहा छैन। यसमा अब वन कार्यालय प्राविधिक राज्यले नै के कारणले गर्दा यहाँ सुक्दै गएको भन्ने कुराको हुन जरुरी छ।
2: जस्तै हाम्रो वनमा पाउने बिरुवाहरू कुन कुन बिरुवाहरू, कुन कुन जातका बिरुवाहरू बढी छन् र कसरी के पाइन्छ यो वनमा?
3: अब हामी कहाँ पाइने भनेको अब बुढो जातका माउ जातका रुखहरू चाल अनि अस्ना यो सिरिस कुसुम अनि त्यसपछि जामुना कर्मा सिमल र खैर
2: प्रमुख चाहिँ बिरुवा कुन हो? यति जति बिरुवा भन्नुभयो नि यिनीहरूमा चाहिँ प्रमुख धेरै पाइने कुन जातको?
3: धेरै पाइने सिसम र खैर। खैर र अस्ना पनि छ, साज भन्छ जसलाई हामी चौधरी भाषामा अस्ना भन्छन्। यो चाहिँ धेरै पुनरुत्पादन भएको छ तर वयस्क भइसकेको छैन। डाली भन्ने के भन्दा
2: साना बोटहरू छन्,
3: साना बोटहरू।
2: अनि अर्को कुरा चाहिँ अब जंगल भइसकेपछि जनावरका कुराहरू पनि आउँछ।
3: जनावर अब
2: त्यसको अवस्था के छ?
3: बाघ चाहिँ हामी कहाँ 12 महिना यहाँ बसिरहेको छ, कहिले पारी कहिले वारी गर्छ र अब मानिसहरूलाई त्यति आक्रमण गरेको छैन, नोक्सानी गरेको छैन। अनि गाई बाख्रा अनि जंगली जनावरहरू मृग अनि चितल नीलगाई यिनीहरू अब खाइरहेको हुन्छ। बढीभन्दा बढी हाम्रो छाडा पशु चौपायाहरू मारेर खाएको दिनदिनै हाम्रा उपभोक्ताहरू बनेरहरूले भेटाइरहेका हुन्छन् र चितल अनि बँदेल प्रशस्त मात्रामा छन् र कहिलेकाहीँ यहाँ बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै भएका कारणले गर्दाखेरि हात्ती बर्खा आइरहेको छ र बोट बिरुवाहरू त्यसलाई भाजी पनि दिन्छ, सानो जातको भाजी गर्छ अनि यसो बस्तीतिर आएर पनि अलिक बाली नोक्सानी बाली नालीको नोक्सानी गर्छ। प्रत्येक वर्ष आउँछ नजिकै राष्ट्रिय निकुञ्ज छ हामी कहाँ बर्दिया राष्ट्रिय निकुञ्ज र त्यो 6 दिन हुँदै आइरहेको छ।
2: अनि अब यतो भए वन पैदाहरूका कुरा पनि गर्यौं हामीले, त्यसभन्दा पछाडि चाहिँ अब जंगली जनावर पनि कुरा गर्यौं। अनि जस्तै हामी वनलाई वनबाट चाहिँ प्रत्येक वर्ष चाहिँ पठानीका कुराहरू आउँछन्, त्यसलाई चाहिँ काँटछाँट गर्ने अनि उपभोक्ताहरूलाई पनि केही दिने भन्ने कुरा हुन्छ। अनि यो चालु आर्थिक वर्षमा चाहिँ हाम्रो कटानीको अवस्था के हो, कति आदेश थियो, के भयो?
3: यो चालु आर्थिक वर्षमा हाम्रो कार्ययोजना अनुसार र हाम्रो वनको अवस्था अनुसार 5100 समथिङ कति हो हाम्रो वार्षिक स्वीकृति संकलन गर्न सकिने, त्यसमध्ये यो आर्थिक वर्षमा हाम्रो चाल 1100 कति क्युबिट छ, सिसो 1254 अनि खैर 1292, अस्ना 390 र यो सिरिस जातिको 165 क्युबिट गरी जम्मा 3900 कि कति हामी कहाँ संकलनका लागि सहमति प्रदान भइ आएको छ र हामीले सोही अनुसार संकलन गरेर अहिले घाटगद्दीमा राखेका छौं र तुरन्तै एक हप्ताभित्र सायद हाम्रो उपभोक्ताहरूलाई आंशिक बिक्री वितरणका लागि सब डिभिजन वन कार्यालय मार्फत सहमति प्राप्त गरी बिक्री वितरण गर्न तयारी अवस्थामा रहेको छ।
2: यसलाई चाहिँ सबै काठहरू जो संकलन गर्नुभएको छ सबै उपभोक्ताले लिन्छन् या अन्य के हुन्छ?
3: पहिलो प्राथमिकता हाम्रो उपभोक्तालाई आन्तरिक खपतका लागि उहाँहरूले नै दिन्छौँ। उहाँहरूको आवश्यकता परिपूर्ति भइसकेपछि बाँकी रहेको काठहरू हामी अब अन्य बाह्य उपभोक्ता र बाह्य उपभोक्ताले पनि लिनु भएन भने ठेक्का मार्फत बोलपत्र मार्फत टेन्डर आह्वान गरी बिक्री गर्छ र सोबाट आएको आमदानी समूहको हित र यो हुने गरी हामी कोष परिचालन गरेर काम गरिरहेका छौँ।
2: जस्तै अब साल सिसम लगायतका त स्थानीय उपभोक्ताले पनि पाउँछ, जस्तै खैरको चाहिँ वितरण कसरी भइरहेछ?
3: खैर अब स्थानीय उपभोक्ताहरूले लिँदा ल्याउँदैनन्, त्यो चाहिँ कथा उद्योगमै जान्छ। त्यसका लागि डिभिजन वन कार्यालयबाट टेन्डरका लागि स्वीकृति लिएर हामी राष्ट्रिय पत्रिकामा 15 दिने 21 दिने सूचना प्रकाशित गर्छौँ र सोही अनुसार अब लिलाम बडा बोर्डबाट कथा उद्योगले लान्छ।
2: जस्तै अब यी विभिन्न वन पैदाहरू बिक्रीबाट आएको रकम छ नि, अब वन विकासको क्षेत्रमा अर्थात् यसलाई चाहिँ परिचालनको चाहिँ अभ्यास के छ, कुन कुन ठाउँमा कसरी जाने, अब कुन ठाउँ कर पनि तिर्नुपर्छ होला, कसैलाई राजस्व बुझाउनु पर्छ होला, अनि यो आएको आमदानीलाई चाहिँ कसरी बाँडफाँड हुन्छ? फेरि
3: वन पैदावार बिक्री वितरणबाट प्राप्त भएको हाम्रो आमदानी 25% हामी अनिवार्य कम्तीमा 25% वन विकासतर्फै खर्च गर्छौँ। त्यसमा वन एरालु अनि घेरबार अनि वृक्षारोपण गोडमेलका साथै अब यो संरक्षणका लागि गस्ती तर्फ न्यूनतम 25% सोभन्दा माथि अब वार्षिक साधारण सभाबाट स्वीकृत भएको बजेट अनुसार गर्छौं र त्यस पश्चात बाँकी रहेको 75%लाई 100% मानेर हामीले त्यसको 50% हाम्रो यो विपन्न वर्गहरूलाई लक्षित गरेर आय आर्जन र यो महिला दिदी बहिनीहरूलाई सशक्तिकरणतर्फ खर्च गर्छौं र वर्षेनी हामी कहिले होजियारी तालिम र गत वर्ष हामीले गार्मेन्ट सम्बन्धी स्थानीय पालिकासँग समन्वय गरेर 45 दिने कार्यक्रम यहाँ सञ्चालन गरेका थियौँ र त्यसका साथसाथै पनि प्रविधि पनि हस्तान्तरण गरेका थियौँ। त्यसमा 3 लाख कति हाम्रो सहयोग थियो र बाँकी जानकी गाउँपालिकाको सहयोग मार्फत सञ्चालन गरेका छौँ। त्यसभन्दा अगाडि हामीले होजियारी तालिम गरेका थियौँ जसमा मोजा स्वेटर अनि त्यसपछि टोपी बुन्ने हाम्रो महिला दिदीबहिनीहरूलाई 20 जनालाई तालिम दिएका थियौँ र त्यसभन्दा बाहेक हामी अरू केही गरेका छैनौँ।
2: जस्तै विशेष गरी अब सामुदायिक वन भइसकेपछि स्रोत भनेको वन पैदावार नै हो, पुराना रुखहरू सकिँदै जान्छन्, धेरै ठाउँमा चाहिँ नयाँ रुखहरू उम्रिएको अवस्था अर्थात् त्यो चाहिँ ठूलो भएको अवस्था देखिँदैन, त्यो अवस्था के हो यो सामुदायिक वनको?
3: यो सामुदायिक वनको अवस्था अब यो तीव्र बसाइसराईले गर्दाखेरि अब हाम्रो सुदूरपश्चिमतिर रहेका हाम्रा दाजुभाइहरूको बसाइसराई एकदम प्रचुर मात्रामा तराईतर्फ सहरतर्फ भएकाले टिकापुर जगतपुर लगायत हाम्रो यो लम्की क्षेत्रमा अधिक भएका कारण अब यो वन जंगल विनाश हुँदै गयो भनौँ न, चोरी पनि भयो पहिला, त्यसपछि अब स्थानीय जनताहरूले आफ्नो आवश्यकता पूरा गर्नका निम्ति राति रुख काट्ने पहिला है 2050 भन्दा अगाडिको अवस्थामा त्यति बेला सामुदायिक वनको कन्सेप्टै आएको थिएन अनि यो जनताहरूलाई जंगल जोगाउनु पर्छ भन्ने उपन थिएन। त्यसो भएका कारणले गर्दाखेरि अब राज्यले मात्र यो संरक्षण र जोगाउन सकेन, त्यस कारणले गर्दाखेरि हाम्रो तराईमा भएका जंगलहरू प्रायसो तस्करीका साथसाथै अब यहाँका बासिन्दाहरूले काटेर आफ्नो आवश्यकता पूरा गर्नका निम्ति अधिक भन्दा अधिक प्रयोग गरेका कारणले गर्दाखेरि अब यो जंगलहरू पात्रिँदै गएर यस अवस्थामा पुगेको हो र 2049 पछि यो सामुदायिक वनको अवधारणा मार्फत स्थानीय जनताहरूलाई नै वन जंगलको संरक्षणको जिम्मा दिनुपर्छ भन्ने सरकारको उद्देश्य अनुसार सामुदायिक वनको अवधारणा भई जनताहरूलाई नै यसको संरक्षण सम्वर्धनका साथसाथै उपभोग गर्न पाउने गरी जिम्मा दिएकाले गर्दाखेरि यो अवस्थामा पुगेको।
2: जस्तै अब वनलाई चाहिँ नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने त्यस्तो योजना के छ तपाईँको? अब चाहिँ
3: अब यो वनलाई नयाँ तरिकाले लैजानुपर्छ भन्नका लागि अब वृक्षारोपण हाम्रो मुख्य उद्देश्य भनेको अब पुराना माउ बोटहरू एकदम कम छन् र नयाँ उत्पादन भएका पोथ्राहरू डालाहरू यो हुर्कनलाई हामीलाई 40-50 वर्ष लाग्छ, त्यसकारण अब हाम्रा उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता अनुसार हामी वन पैदावारहरू काठहरू भनौँ न मेन दाउरा बाहेक घरेस्टी परियोजनका लागि प्रयोग हुने उपलब्ध गराउन एकदम कठिन अवस्था छ यो सामुदायिक वनको अब दाउरा र यो स्याउला घाँसका लागि त समस्या छैन। यसका लागि अब चाँडो हुर्किने जातका बोट बिरुवाहरू लगाउन उचित हुन्छ होला जस्तो लाग्छ। अब हामीले सगुन पनि लगाएका छौँ टिप भन्छ जसलाई, त्यो पनि 10-15 वर्षमा हुर्किएर प्रयोग गर्न लायक हुन्छ र साल चाहिँ अब 100 वर्ष लाग्छ हुर्किन अनि त्यसपछि 100 वर्ष लाग्छ त्यसलाई काट्न, केही नभने 80 वर्ष भन्दा अगाडि काट्न नसकिने भएकाले त्यसलाई वृक्षारोपण मार्फत पनि त्यसलाई उत्पादन गर्न सकिँदैन। त्यसलाई प्राकृतिक रूपमै जोतेर छरेर त्यो गरेपछि मात्र सम्भव छ, नत्र सम्भव छैन। अर्को कुरा हाम्रो यहाँ अब साल नभएको होइन पुनरुत्पादन भएको अवस्था थियो पहिला, यो अहिले यो छाडा गोरुका कारणले गर्दाखेरि चौपाया सम्पूर्ण हाम्रो यो जानेको गाउँपालिका भरिका पशु चौपायाहरू कैलाश सामुदायिक वन, जगतपुर सामुदायिक वन र शिवशक्ति सामुदायिक वन त्यो भित्र गाउँका दाजुभाइहरूले छोडेकाले भित्र राखेर उनीहरूलाई राख्नुपर्ने भएका कारणले गर्दाखेरि पुनरुत्पादन नयाँ छैन र पुरानो भएका पनि तिनीहरूले कुल्चिएर भाँचेर खाइने हुनाले गर्दाखेरि अलि पहिलाको अवस्थामा अहिले पुनरुत्पादन भएको अवस्था छैन।
2: अनि अर्को कुरा चाहिँ जस्तै समस्याको रूपमा अथवा चुनौतीको रूपमा जंगल जोगाउनको लागि के छ यो सामुदायिक वनको
3: चुनौती? अब यो सामुदायिक वन कर्णाली नदीको भंगालोको छेउमा रहेका कारणले गर्दाखेरि वर्षेनी हेक्टरका हेक्टर त्यो कर्णाली नदीले कटान गर्दै गइरहेको अवस्था छ। यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्यापासिटी क्षमता छैन। अब वर्षमा 20-40 लाखको कारोबार 40-50 लाखको कारोबार हुन्छ, अब त्यो रिभर प्रोटेक्सनका लागि मेष जाली प्रयोग गरेर नदी कटान रोक्नका लागि सम्भावना छैन। अब जैविक तटबन्धन गरौं भने पनि अब त्यो बलौटे माटो छ, अब कर्णाली नदीको 90% पानी यही किनारमै भएर बग्छ, त्यसो भएका कारणले गर्दाखेरि अब सम्भावना एकदम कम छ। अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो सामुदायिक वनको अब कटान र बर्खामा बगाएर लैजाने, कटान गर्ने र रुख पनि सँगै बगाएर अन्त लैजाने भएका कारणले गर्दाखेरि

0: पनि प्रमुख समस्या
1: हो, प्रमुख एकदम ठूलो समस्या, नदी कटान र त्यो वनमाराले गर्दाखेरि बोट बिरुवाहरूको पुनरुत्पादन नहुने र उसको बोट बिरुवाहरूको वृद्धि विकास पनि नहुने भनौँ।
0: अनि यस्तै वन संरक्षण जस्तै अब ती त समस्याहरू ठूलो समस्याहरू भए अहिलेसम्म पनि गर्न नसक्ने अवस्था भन्नुभयो होइन, अहिलेसम्म गरिरहेको संरक्षणका लागि गरिरहेको अन्य कुनै ठाउँमा त तार जालीहरू पनि लगाएको अवस्था छ वितरण नपस्नको लागि, त्यो अवस्था के हो यो सामुदायिक वनको?
1: वन संरक्षण सम्बोधनका लागि हामीसँग वन एरालो तीनजना छन्, उहाँहरूले अब गस्ती गर्नुहुन्छ दिनमा, अब उहाँहरूले मात्र सम्पूर्ण चोरी निकासीका साथ साथै अब यो वन्य जन्तु र मानव बीचको द्वन्द्वलाई निर्मूल गर्न नसकिने अवस्था भएका कारणले गर्दाखेरि डिभिजन वन कार्यालय पहलमानपुर र इलम नेपाल र जगतपुर सामुदायिक वनको साझेदारीमा हामीले फेन्सिङ गरेका छौँ। उहाँहरूको सहयोग र हाम्रो स्रोतबाट पनि अब बस्तीतिर पुरै 2-2.5 किलोमिटर जान्छौँ फेन्सिङ गरेका छौँ र उतातिर चाहिँ अर्को साइडतिर नदी किनारतिर हाम्रो काँटेदार लगाएका छौँ। यसका साथसाथै कहिलेकाहीँ अब यस्तो चोरी हुने अवस्थामा संरक्षण गस्ती पनि जाने गरेका छौँ र उपभोक्ताहरूलाई अब वन जंगल सम्बन्धी सचेतना कार्यक्रम समय समयमा जापुर निकायको अथवा संघ संस्थाहरूको साझेदारीमा अवेरनेसहरू सञ्चालन गरी अधिगमन तथा वन जंगल विनाश हुनतर्फका निम्ति काम गरिरहेका छौँ।
2: उहाँ हुनुहुन्थ्यो जगतपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरबहादुर शाह। हवस् त आजलाई कार्यक्रम हाम्रो वन यति नै, अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता ईश्वर साउत पनि विदा हुन्छु। नमस्कार।

0: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली। टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन के ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2170 सम्पर्क गरे।
2: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नि खोया पुग्नु सपदस्तक दरम्यान रसरस अङ्गमा ल्यान पुग्दछे हिँड रह
8: एक गति ना हाम्रो सहयोग कैखल ल्यान्टी बाटी देन मोटरसाइकल घुमाक धर्ने गरी ना
7: बैठा बैठा रम्यान रसरस मोर पाछ बैठाई को एकजना ब्रह्म्याना पकड़ का बैठी उपचार केन्द्र सम पुगाइबेर ब्रह्म्या बेहोश हुइसेक ना पुइला कोर्से पाछ से पकड़ का बैठा पर्था का
9: ब्रह्म्याना अगर हुई ना कही कमई पकड़ का बैठा टू सुनील जी अपना जैसी मोटरसाइकिल स्वयं सेवक हुई कारण सर्पदंशक ब्रह्म्यान उपचार केन्द्र लैजिन सजिलो हुई बा
7: एम्बुलेन्स और चार पहिया सवारी से मोटरसाइकिल जो सब कुछ हम सजिला पा दिठा कतना ठाउँबाट मै असक मोटरसाइकल स्वयं सेवक उपलब्धबाट सजिला से वो झट्ट पाजिला से ब्रह्म्यान चार पहियाका सवारी साधनमा सजिलो हुइना मेर्क सुचाक लगक एन्टी भेनम भैलक उपचार केन्द्रमा लैजाइ पर्था
8: अपना उम्र जैने करी ना मै द्वान लगा के राजे
7: वहाँ न कटलक सपक फोटो खिचला बाटी कर से उठेलन बिहा फोटो हुला से सपक चिन्ह सजिलो बैठा उपचार करना से सजिलो बैठा
9: फोटो मोर मोबाइल में बा अब हाम्रा जा जाई नै त ढिल हुई जी
10: सफर दस डारल कलश उपचार कला मोटरसाइकल चालक वा मोटरसाइकल स्वयं सेवक से सहयोग ली बिरमे हन अपना ओ मोटरसाइकल चालक का बीच में सुरक्षित हिना मेर से बैठाई ओ लगभग एंटी भेनम उपलब्ध होइन सर्पदंश उपचार केन्द्र में लै जाडारी सप कटलसे मोटरसाइकल चालक बनाई लगभग सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा करी
11: सर्पदंश संबंधी भर पर्दो ओ सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाख आधिकारिक वेबसाइट www.snakebitenepal.org मा हेर सेट दिठा
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
14: यो ओसीएमसी भनेको के आयो फेरि?
15: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
14: ओसीएमसीले के सहयोग गर्छ त?
15: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
16: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
4: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
5: मैं नहीं जाइस वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
4: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए
5: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
6: याद करबी मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाग खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खतिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर फोन नम्बर 98600 71024 98046 77417।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602030, 9858847079, 9848677786 र 9845453997।
2: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 1, जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
2: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
3: शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
2: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
3: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
2: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
3: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
4: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी, नियतवश, आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर, लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
10: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
9: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
10: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए।
11: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9806477417।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
4: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टीकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड, टीकापुर, कैलाली।
5: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
5: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, प्यारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
5: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: बाह्र रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडी, फोन नम्बर 98648 36 213।
1: शरीरमा लाल वा फुस्तर छुअबेर थाहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग देख पर्लसी, हात गुरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
2: कुष्ठरोग महिला वा पुरुष जेहेफे लागसेक्ठा। कुष्ठरोगको शंका लगतेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
1: महिला उक्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घर पुरुष उक्र मद्दत गरी।
2: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके से जनहितमा जारी सन्देश।
3: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
4: आया मरे नि बाबा। आया
3: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
5: ल हेर त सर्प भाग्यो त्यता, रोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
4: ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
5: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो काफीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
5: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
6: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि

0: आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिका को कार्यालय दुर्गौली कैलाली।
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637272।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे गोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उने ना पट्टा नि पैना त
3: अरे गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटस तर तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स मसे गहना बना कान से कतरा सुघर बना कन लबाटी
3: ए ले ले ठीक है बा चल हाली भात वात खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261।
4: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
11: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: होइन बबुवा, सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 01-5560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
7: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: सानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
6: टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्राओ लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलकोर से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईलाई थाहा भयो,
4: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
3: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
4: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
3: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
4: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
3: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
4: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
5: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
6: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: घरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcTikapur@gmail.com।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969-59-44, 98-58-78-00-44, 98-487-20-247, 97-642-83-921 र 98-69-63-520।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2रो, 3रो र 4थो शनिबार आउँदै हुनुहुन्छ।
2: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलतमा लाग्ने,
1: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
2: टिकापुर अस्पताल, टिकापुर कैलाली।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्रहरू 2,99,900 मा।

0: सीतापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
1: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
0: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
0: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
0: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना:
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
4: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
3: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
4: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरामी कमै मात्र पाइन्छ, तर यसको दसाई एकदम खतरनाक हुन्छ।
5: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
6: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो।
9: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
3: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
4: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
3: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
4: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
3: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
4: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
3: सोरै आन सत्य भन्यो।
5: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
6: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
7: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
8: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
7: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
8: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्भागको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
1: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
2: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
2: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: किन्नी भवन वडा नम्बर 1-3 गते समय बिहान 10 बजेदेखि
1: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5-4 गते समय बिहान 10 बजेदेखि
0: अस्तेरी शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4-5 गते समय बिहान 10 बजेदेखि
1: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2-6 गते समय बिहान 10 बजेदेखि
0: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1-7 गते समय बिहान 10 बजेदेखि
1: एकनगर कार्य समितिको भवन वडा नम्बर 1-8 गते समय बिहान 10 बजेदेखि
0: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6-10 गते समय बिहान 10 बजेदेखि
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9-11 गते समय बिहान 10 बजेदेखि
0: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3-12 गते समय बिहान 10 बजेदेखि
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
3: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू
3: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
2: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
3: सामान्य रोग ज्वरो खोकी पेट दुखाई लगायतको उपचार
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
2: सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-6372

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 9648436213।

0: सामुदायिक रेडियो टीकापुर एफएमको दिउँसो 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल संग्रह पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 ले 150 जना ज्येष्ठ नागरिकलाई सुफाने झोल वितरण गर्यो। कैलालीमा नदीमा डुबेर 9 वर्षीय बालकको मृत्यु। दुई दिनमा तोलामा 8,500 घट्यो सुन। र कंगोमा इबोला भाइरसबाट 80 जनाको मृत्यु। डब्ल्यूएचओ ले घोषणा गर्यो विश्व स्वास्थ्य संकटकाल। अब मध्याह्न खबर विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 1 ले वडामा रहेका 150 जना ज्येष्ठ नागरिकलाई सुपार्ने झोल वितरण गरेको छ। वडा कार्यालयले गर्मीको समयमा लामखुट्टेको टोकाई बढ़ने, सर्प किरा फट्याङ्ग्राको डर हुने भएकाले ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग होस् भनी झोल वितरण गरेको जनाएको छ। झोल वितरण गर्दै वडा अध्यक्ष मोहन पिकले वडामा 2000 बढ़ी ज्येष्ठ नागरिक भएकाले यस वर्ष 73 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउनुभयो। उहाँले हरेक वर्ष ज्येष्ठ नागरिक सम्मान कार्य गर्दै आएका बताउँदै यस वर्ष लामखुट्टेको टोकाईका कारण लाग्ने रोगबाट बस्न सहयोग होस् भनी झोल वितरण गरेको जानकारी दिनुभयो। विकलले सम्मानको संस्कृति हराउँदै गएकाले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन यस्ता कार्य गर्दै आएको बताउनुभयो। वडा सदस्य गणेश घटी मगरले ज्येष्ठ नागरिकलाई सरकारले भूलेको छैन भन्ने महसुस गराएको र सर्प लामखुट्टेको टोकाई जस्ता विभिन्न जोखिमबाट बस्न झुल लगाएर सुत्नुपर्छ भन्ने सन्देश दिन यो कार्य गरिएको बताउनुभयो। कार्यक्रममा वडा सचिव चक्रबहादुर रावले चालू आर्थिक वर्षको रू 1,00,000 बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप झूल उपलब्ध गराएको बताउनुभयो। झूल पाएपछि ज्येष्ठ नागरिकहरू खुशी भएका छन्। रातिसुद्धा लामखुट्टेले टोकेर सताएकाले अब झूल लगाएर सुत्ने ज्येष्ठ नागरिक सरस्वती देवी आचार्यले बताउनुभयो। अर्को ज्येष्ठ नागरिक कौशिला ढुंगानाको झूल पुरानो थियो, वडा कार्यालयले उपलब्ध गरेकाले अब झूल फेर्ने बताउनुभयो। कार्यक्रममा पत्रकार दुर्गा देवटा र झलनाथ खनालले समेत वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको सकारात्मक भएको बताएका छन्। कैलालीको घोडाघोडी नगरपालिका 10 भाकर स्थित कान्द्रा नदीमा डुबेर 1 बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका भद्र बमका 9 वर्षीय छोरा सुशील बम रहेका छन्। शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि प्रहरी चौकी पलवानपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले दुवैकै स्थानबाट अशक्त अवस्थामा फेला पारी उपचारका लागि निसर्ग अस्पताल धनगढ़ी पुर्याएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। शनिबार आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्था गरेको छ। मन्त्री परिषदको गएको चैत वैशाख गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय संचालन हुने 5 दिन तथा पठन पाठन हुने अविधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र पालिका शिक्षक विद्यालय र सरकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमलाई तोके अनुसार कार्यघण्टा मिलान गरेको केन्द्रका महानिदेशक युवराज पौडेलले जानकारी दिनुभयो। विद्यालयका शिक्षकका सबै कक्षाका लागि 21 शैक्षिक वर्षमा कम्तीमा 5 दिन पठन पाठन संचालन हुने, कक्षा 1 देखि 3 सम्म जम्मा 26 पाठ्य घण्टा अर्थात वार्षिक 832 कार्यघण्टाको पठन पाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरेको महानिदेशक पौडेलले बताए। उनका अनुसार कक्षा 4 देखि 7 सम्म जम्मा 32 पाठ्य घण्टा अर्थात वार्षिक 1024 कार्यघण्टा र कक्षा 9, 10, 11 र 12 मा कम्तीमा 37 पाठ्य घण्टा अर्थात 1184 कार्यघण्टादेखि बढ़ीमा 42 पाठ्य घण्टा अर्थात 1344 कार्यघण्टा पठन पाठन गर्नुपर्ने हुन्छ। पठन पाठन संचालनका लागि खर्च भएको 32 घण्टाको समयविधिलाई 1 पाठ्य घण्टा मानिने केन्द्रका महानिदेशक पौडेलले जानकारी दिए। तोकिएको पाठ्य घण्टा नघट्ने गरी विद्यालयको समयविधि निर्धारण गरी कक्षा सञ्चालन गर्दा सामान्यतया पाठ्य घण्टा गणना 1 घण्टाको इकाइमा गरिने केन्द्रले जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार 205 दिन विद्यालय संचालन गर्दा न्यून हुन आउने पाठन दिन संख्या 21 र शिक्षा नियमावलीको नियम 85 अनुसार 220 दिन विद्यालय खुल्ने व्यवस्था अनुसार न्यून हुने दिने संख्या 36 हुन आउँछ। मध्याह खबरमा एकैछिन विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0969-59-44, 98-58-78-00-44, 98-487-20-247, 97-642-83-921 र 98-69-63-520।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, HIV/AIDS, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करूणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
0: विश्रामपछि पुनः स्वागत छ मध्याह्न खबरमा। नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार सुनको भाव प्रति तोला 2,94,000 रूपियाँ कायम गरेको छ। बिहिबारदेखि आइतबारसम्म सुनको भाव प्रति तोला 8,500 रूपियाँले घटेको छ। चाँदीको मूल्य पनि घटेर आइतबार प्रति तोला 5,060 रूपियाँ पुगेको छ। सुनको भाव ओह्रालो लागेको छ। दुई कारोबार दिनमै सुन प्रति तोला 8,500 रूपियाँ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाव प्रति तोला 2,94,000 रूपियाँ कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज 4,500 रूपियाँले सुनको भाव घटेको छ। अघिल्लो दिन र 2,98,500 रूपियाँमा सुनको कारोबार भएको थियो। त्यस्तै बिहिबार 3,02,500 रूपियाँमा सुनको कारोबार भएको थियो। बिहिबार यता सुनको भाव तोलामा 8,500 रूपियाँ घटेको हो। चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रति तोला 5,390 रूपियाँमा सुनको कारोबार भएकोमा आज 5,060 रूपियाँमा झरेको छ। बिहिबार 5,745 रूपियाँमा चाँदीको कारोबार भएको थियो। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्याह्न खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
1: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
2: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
1: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा रु 3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
2: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
1: आवेदन फारम शुल्क रु 1,000 लाग्नेछ।
2: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
1: एसईई, एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
2: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 जीपीए हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली। सम्पर्क नम्बर 091-560-203 98-58-48-709 98-48-67-86 र 98-45-45-39-97
6: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 1-3 गते समय बिहान 10 बजेदेखि
6: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5-4 गते समय बिहान 10 बजेदेखि
0: शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4-5 गते समय बिहान 10 बजेदेखि
6: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2-6 गते समय बिहान 10 बजेदेखि
0: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1-7 गते समय बिहान 10 बजेदेखि
6: एकतानगर कार्य समितिको भवन वडा नम्बर 1-8 गते समय बिहान 10 बजेदेखि
0: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6-10 गते समय बिहान 10 बजेदेखि
6: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9-11 गते समय बिहान 10 बजेदेखि
0: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3-12 गते समय बिहान 10 बजेदेखि
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेसुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी, एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
6: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6-3 गते समय बिहान 10 बजेदेखि
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9-4 गते समय बिहान 10 बजेदेखि
6: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5-5 गते समय बिहान 10 बजेदेखि
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। विश्रामपछि पुनः स्वागत छ मध्याह्न खबरमा। अब विदेशका खबर। कंगोको पूर्वी इटोरी प्रान्तमा इबोला भाइरसको संक्रमणबाट हालसम्म 80 जनाको मृत्यु भइसकेको छ भने 246 वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि डब्ल्यूएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भन्ने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाका अनुसार यसपटकको पहिलो संक्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रेल 24 मृत्यु भएको थियो। परीक्षणका क्रममा हालसम्म इबोलाका बुन्डीबुग्यो स्ट्रेनका 8 वटा केस पुष्टि भएका छन्। यो रोगहाल इटुरी प्रान्तका बुनिया वारम्प्रायो मंगुवालु क्षेत्रमा फैलिसकेको छ। कंगोमा इबोला सन् 1976 पहिलो पटक देखिएको थियो र यो देशमा देखिएको यसको 17 प्रकोप हो। विशेषज्ञहरूका अनुसार यसपटक इबोलाका बुन्डीबुग्यो स्ट्रेन फेला परेको छ, जबकि यसअघि कंगोमा धेरैजसो केसहरू जायरे स्ट्रेनका हुन्थे। हाल उपलब्ध धेरैजसो इबोलाका खोप र उपचार जायरे स्ट्रेनलाई ध्यानमा राखेर बनाएकाले यस नयाँ स्ट्रेनले अधिकारीहरूको चिन्ता बढ़ाएको छ। इटुरी प्रान्तको राजधानी बुनियाका वासिन्दाले त्यहाँ त्रासको माहौल रहेको बताएका छन्। स्थानीय निवासी जिनमार्क असिम्बेका अनुसार पछिल्लो एक हप्तादेखि लगातार मृत्यु भइरहेको र कहिलेकाहीँ एकै दिन 2-3 वा सोभन्दा बढ़ी मानिसको अन्तिम संस्कार गर्नु परिरहेको छ। मानिसहरूले शुरूमा यो रोग के हो भनेर बुझ्न नै सकेका थिएनन्। यद्यपि बुनियाका बजार र सार्वजनिक स्थलहरूमा भने सामान्य गतिविधि जारी नै छ। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जान्दै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर नगरपालिका वडा नम्बर 1 ले 150 जना ज्येष्ठ नागरिकलाई सुफाने झुल वितरण गर्यो। कैलालीमा नदीमा डुबेर 9 वर्षीय बालकको मृत्यु। 2 दिनमा तोलामा 8,500 घट्यो सुन। र कंगोमा इबोला भाइरसबाट 80 जनाको मृत्यु। डब्ल्यूएचओले घोषणा गर्यो विश्व स्वास्थ्य संकटकाल। हवस् त अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
8: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: ससानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टीकापुर अस्पताल टीकापुर कैलाली।
9: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
10: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
11: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
10: के गर्छ र सन मेडिकेयरले?
11: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
10: यति गरेपछि धेरै राहत हुने रहेछ त।
11: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
10: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
6: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2174 सम्पर्क गर्या।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: आइहो बड्डो घर कहिया सिर्जै बो पाछसे शुरू करल मने घर सिजार सेकल
1: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो मिलबो नी करत का कहना हो का
0: मिस्तरान वर्जन हो का घर हेरो ना पटा सुगुर बनैल बाट आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्र फे पटानी हुई कि गुंगुआ बुढ़ो हो ना कबू कहूँ घूम जाए था पाए
2: यूपीवीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848541 43 26
3: हावाहुरी चलेको बेला सुरक्षित घर वा पक्की भवन भित्र बस्नु होला
4: आगो लागेपछि नियन्त्रण गर्नुभन्दा आगो लाग्नै नदिनु उत्तम हो आफ्नो घर र समाजमा सचेत फैलाउनु होला
3: घरका झ्याल ढोका र भेन्टिलेसनहरू राम्रोसँग बन्द गर्नु होला
4: खाना पकाउने ग्यास चुलो मट्टी तेल प्रयोग गर्दा सावधानी अपनाउनु होला आगो बालेर नछोड्नु होला
3: कच्ची घर कमजोर छाना रुख विद्युत का पोल वा तारहरू नजिक नबस्नु होला
4: विद्युत सट हुन नदिन गुणस्तरीय तारको प्रयोग गर्नु होला र ओभरलोड हुन नदिनु होला
3: हावाहुरी चल्दा सवारी साधन रोक्नु होला र सुरक्षित स्थानमा जानु होला
4: जोडले हावा चलेको बेला घर बाहिर आगो बल्ने वा फोहर जलाउने काम नगर्नु होला जसले गर्दा आग लागि फैलन सक्छ
3: घर वा समुदायमा पानी बालुवा र बाल्टी तयारी अवस्थामा राख्नु होला
4: आगलागी भइहालेमा धुवाबाट बस्न निहुरिएर वा भुइँको सहारा लिएर सुरक्षित ठाउँमा निस्कनु होला जानकी गाउँपालिका वडा नम्बर 7 द्वारा जनहितमा जारी सन्देश
5: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु

0: Broadway Dunga Gunhos, Nepa app.
1: Pali man ko Nepa, Nepali pan ko Nepa.
2: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: ई सेवा सबै सधैँ सँगै
4: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको कोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराइती विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
2: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना: जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते। समय दिउँसो 1 बजे। स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।

0: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुल के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाख सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आईतवार र बुधवार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना जानकी गाउँ।

निकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिकावासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय तुर्गौली कैलाली।

0: साजान छै उडन चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार, कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै साथ्या गर्न आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्नका लागि पल्टिर बाटी छन् प्राविधिक साथ्या आकाशी, उल्टिर बाटी छु म तमीले सधैँ कि दुःख सुख कि साथ्या फागेको अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको यो कार्यक्रम देउडा चौतारी तमी हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो त्यहाँबाट पनि सहभागिता जनाउन सक्ने हो तमी आउन सक्ने हो 0915612555 लाइन हामी तमी कहाँ छौ कैटर छौ लेका छौ कि अल छौ कि बन छौ कि पाखा छौ कि दिउँसो पखको ट्याउँछ दे क्या 3 बजी गयो अब कोही साथी भने घरै होला कोही साथी भने गाउँ घर वन बाख्रा कि पनि गएका होला आज भोलि काफल पाक्ने समय काफल पनि पाकेका हुन्ना तिर्खुला पनि पाकेका हुन्ना ऐस्यालु पनि पाकेका हुन्ना गाउँ घर खुबै रमाइलो छ खेत रोप्ने काम पनि गाउँ घर भइग होला तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी कि सुन्दैछौ भने कार्यक्रम न्याय जाया खुबै राम्रा कुराकानी गरुली तम्रा गाउँ ठाउँको हरी खबरी के छ लेका औला जाँदा छौ कि नाइ क्या खादा छ तम्रा गाउँ ठाउँको हरी खबरी क्या छ आज भोलि अब झिक्कै गर्मी छ दे क्या गर्मीमा पनि नाफा आफ्नो यसो केयर पनि गरेर झिक्क घामडा पनि नजाया दे क्या झिक्कै घाम उदिन्छ मान्छे बिराम पनि हुँदाखान त्यही भएर यसै कुराकानी गरुली कार्यक्रम सुनेका छौ भने सामुदायिक रेडियो टिकापुर एफएम आया 0915612555 लाइन हामी निका निका कुराकानी गरुली र तमीले स्वदेश विदेश झिक्कै टाढाबाटी हाम्रा फेसबुक कमेन्टमा पनि देउडा गीत लेखी पठाएका छौ तम्रा गीत पनि हामी पालै पालो

कार्यक्रम कतिखेर आउने हो, कतिखेर हाम्रा गीत पढ्ने हुन्, साथै बहिन झिकै साथ पर्ख्याका पनि हुँदाछौँ, हामी पर्ख्याका पनि हुँदाछौँ तपाईँ कार्यक्रमका लागि क्या बहिन भनिराख्दा छौँ। अब तमिले लेखि पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ। आज भने पहिलेका साथीले हाम्रा फेसबुक कमेन्टमा लेखि पठाएका छन् हाम्रा नियमित साथ झिक्कै माया गर्ने साथ पनि हुन्। उनीहरूले लेखेका छन्, सर्वप्रथम कार्यक्रम संचालिका ज्यू, रेडियो टिकापुरका मौकबिला, प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा

काली ठौरा मिल्दैन भोग बल्ल राम्रो माल्या छाल्या भैसी राम्रो गुन्या बल्ल राम्रो माल्या छाल्या भैसी राम्रो गुन्या अछाम आइजाने हुई कि बाजु राखी हुने अछाम आइजाने हुई कि बाजु राखी हुने खाँदैन अरूको कमाई आफ्नै कमाई खान्छु खाँदैन अरूको कमाई आफ्नै कमाई खान्छु मौरी भेष उडिकन साली खोज्न जान्छु मौरी भेष उडिकन साली भेट्न जान्छु आइनै गीत मार्फत सम्झिनु पर्दा पहिली बार तमिकी त्यहाँपछि पल्तिर बाटी बसेका साथ्याकी त्यहाँपछि सामुदायिक रेडियो टिकापुर एफएमका सबै सबै मौकबिलालाई त्यहाँपछि मलाई खकिन्द्र कडायत भनिन राउन्या नराउन्या सबै सबै स्वदेश विदेशका सबै सबै साथीलाई सम्झाएको छु अर्खाका देश बाटी भए पनि झिक्कै झिक्कै माया छ कसैले पन बिर्सिग भुल्लिग नभने हा सबैकी सम्झाएको छु मुटु भरिको माया छ सम्झना छ भनेर भनेका छन् तमिके पन झिक्कै झिक्कै धन्यवाद छ खकेन्द्र कडाईजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखि पठाउन आफ्नै भाषा आफ्नै संस्कृतिका कुराकानी गर्न जनभुल्या र तमी सबै सबै साथ्याकन गली गली छ अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका विद्युतीय तरंग बाटी तमीसँग हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि हामी तमीसँग तरंगित हुन आउँदा छौ आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको यो हो कार्यक्रम देउडा चौतारी अहिले भने कोही साथी अब घरै पनि होला थिए क्या कोही साथी भने वनपाखा पनि गएका होला गाउँघरतिर हेर्ने हो भनेपछि आजभोलि अब जेठका 1 गतेदेखि थिए क्या रोपाई शुरू भइग्या अब यसो टिकापुरतिर त भएका छैन भर्खर बिउ राख्दैछौ गर्मी पनि झिक्कै बढ़ाएको छ अब झिक्कै साथी काममा पनि होला आजभोलि लिएको औला बाख्रा गोरुकी जाने बेला त झन् खुबै राम्रो लाग्दो थियो क्या चल्ला भने जम्माई बास्ता कुहु कुहु गर्दा अब कोइली त्यही भएर काफल पनि पाकेका हुँदा खुबै पाकी खेल्न धौरी र मर्दाइ रहे क्या खुबै रमाइलो छ गाउँघर हिँड्ने भनेपछि अब कुराहरू भने कति छन् क्या यी कुरा छँदैछन् तमी साथी आउन सक्ने हो 091-5-61-255 लाइनमा हामी फोन गर्न सक्ने हो हामी कि सुनेका छौ भने तमी घामौडा छौ भने पनि जाउँडा छौ भने पनि हामी कि एकै घण्टा भए पनि सुनिखेन्न साथ दिए कार्यक्रम देउडा चौतारी सुनिकन आनन्द लिए हामी कि फोन पनि गरे भन्दा छौ फेरि पनि तम्रामा तमी यो खुबै राम्रो देउडा गीत राख्ने पालो भएको छ त्यहाँ पश्चात तमीले लेखी पठाएका तिनै देउडा गीत हामी ल्याइकन आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्न जनभुल्या हा।

हजुर, यो खुबै राम्रो देउडा गीत तम्रामा आज मी राखेपछि अझ पनि तमेकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै परम्परा, आफ्नै रीतिरिवाजका कुराकानी गर्ने यो कार्यक्रम देउडा चौतारी। फेरि पनि तमीले लेखि पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ। फेरि पनि अर्का साथीले हाम्रा फेसबुक कमेन्टमा लेखि पठाएका छन्। उनले लेखेका छन्, बाट भयापन यो परदेशीको नमस्कार। आज पहिली बार मैले पनि गीत लेखी पठाएको छु, तम्रा कार्यक्रमले म पनि आएको छु। मेरो नाम अनिल कुवर, साथी बगर नगरपालिका 3 परभासैन, आज भोलि भारतमा छु। कार्यक्रम देउडा चौतारी म सुन्दछु। आज पहिली बार मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु, वाचन गर्दिया भनेर भनेका छन्। अवश्य पनि अनिलजी, तमीले खुबै टाढाबाटी आफू अर्काका देश भया पनि आफ्ना देशको, आफ्ना गाउँको, आफ्ना ठाउँको, आफ्ना भाषा, आफ्नो संस्कृतिको मायामा नि कार्यक्रम देउडा चौतारी नि खुबै राम्रा देउडा गीत लेखी पठाएका छौ। अब तम्रा गीत पढ्ने पालो भएको छ। नौलाई लुगा रंग उड्यो न मैले धुनाले, नौलाई लुगा रंग उड्यो न मैले धुनाले, दिन अध्याराई रात अध्याराई दुखारी हुनाले, दिन अध्याराई रात अध्याराई दुखारी हुनाले, माया चिनो राखी राख्नु खोली गगनामा, माया चिनो राखी राख्नु खोली गगनामा, खुसी कहिल्यै आउँदैन कि दुखी जीवनमा, खुसी कहिल्यै आउँदैन कि दुखी जीवनमा, को सुनन्ना मनका कुरा को दुःख बुझ्देला, को सुनन्ना मनका कुरा को दुःख बुझ्देला, कोलाई देला घाउमा मलम को आँसु पुस्देला, कोलाई देला घाउमा मलम को आँसु पुस्देला, अधेरालाई पुणीको जुन समयलाई घडी, अधेरालाई पुणीको जुन समयलाई घडी, सुर्ता पराण तेरीतिर सबैभन्दा बढी, सुर्ता पराण त्यतिर छ सबैभन्दा बढी, नकाट्नु पलाउने पाला नभटाउनु रुख, नकाट्नु पलाउने पाला नढलाउनु रुख, मेरै भाग पढ्या हुन् कि यसै बौला दुःख, मेरै भाग पढ्या हुन् कि यसै बौला दुःख, पालुङ्गाको साग बनाउनु बासमतीका भात, पालङ्गाको साग बनाउनु बासमतीका भात, भात यो जिन्दगी बिताउनु छ दुःख तेरा साथ, यो जिन्दगी बिताउनु छ दुःख तेरा साथ। यिनै गीत मार्फत मलाई अनिल कुवर भनिकन राउने नराउने सबै सबै साथीहरूलाई सम्झाएको छु, र तमीलाई र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीहरूलाई झिक्कै झिक्कै सम्झना छ, भला भली छ, फेरि अर्का आइतबार भेटौलिहा भनेर भनेका छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ अनिलजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभल्या। फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन्, उनले पनि फेसबुकमै लेखी पठाएका छन्। सर्वप्रथम कार्यक्रम सञ्चालिका जीव र पल्तिर बाटीका साथीलाई झिक्कै झिक्कै माया छ। मेरो नाम कमल जोशी हो, आज पनि मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु, वाचन गर्दिया भनेर भनेका छन्। अब उनका गीत पनि पढ्ने पालो भएको छ। उनका गीत यसा छन्,

जिन्दगी चलाउनु उसै सँग बस्नु अब जिन्दगी चलाउनु तिमीले छोड्यौ अर्कै रोज्यौ थाले छु म पनि तिमीले रोज्यौ अर्कै तिमीले छोड्यौ अर्कै रोज्यौ थाले छु म पनि न मेरो सपनी आउनु न अब बिपनी न मेरा सपनी आउनु न मेरा बिपनी यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउन्या नराउन्या सबै वैशाख्यलाई झिक्कै झिक्कै माया छ र सामुदायिक रेडियो टिकापुर एफएमका सबै सबै मौकविलालाई पनि झिक्कै झिक्कै माया छ फेरि पनि अर्ख आइतबार भेटुली हा भनेका छन् झिक्कै झिक्कै धन्यवाद छ कमलजी खुबै राम्रा देउडा गीत माया पिरतीका देउडा गीत हाम्रा कार्यक्रम देउडा चौतारिणी लेखी पठाया तमिकन झिक्कै झिक्कै धन्यवाद छ पक्कै पनि देउडा गीतका त अब हाम्रा कमलजी खुबै खानी छन् देखा कहिले श्रीमान श्रीमतीका गीत लेखी पठाउँदा छन् कहिले छुरेट्टा छुरेट्टीका गीत लेखी पठाउँदा छन् कहिले माया पिरम कहिले दुःख कहिले सुखका खुबै राम्रा देउडा गीत लेखी पठाउँदा छौ खुबै खुसी लाग्दो छ झिक्कै टाढा अर्खाका देश भए पनि कि सम्झिँदा छौ आफ्ना गाउँ आफ्ना ठाउँ आफ्नो भाषा आफ्नो बोलीको झिक्कै माया मान्दा छौ तमिकन झिक्कै झिक्कै धन्यवाद छ र आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जान फुल्या फेरि हाम्रा अर्का साथीले पनि लेखेका छन् उनले भनेका छन् नमस्कार दिदिया म देउडा पारा खिटङ्क महर हो आज मैले गीत लेखी पठाएको छैन केही समस्याका कारणले पछिल्ला आइतबार लेखी पठाउला हा देउडा गीत तमी सबै सबै साथीलाई रेडियो सामुदायिक रेडियो टिकापुर एफएमका मौकविलालाई र मलाई टङ्क महर भनिन नराउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ पछिल्ला आइतबार गीत लेखी पठाउला हा भनेर भनेका छन् झिक्कै झिक्कै धन्यवाद छ टङ्कजी आगामी दिनमा गीत लेखी पठाउन जनभुल्या खुबै राम्रा देउडा गीत लेख्दा छौ देउडा गीतका खुबै अब रहरी मान्छे पनि हो तमी देख्या आज नलेख्या पनि पछिल्ला आइतबार लेख्या हामी कि सम्झिया तमी सबै सबै साथ्याकन झिक्कै झिक्कै गली गली छ अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी तमी हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्या झिक्कै साथी भन्दा छन् हामी अनलाइन पार्टी पनि सुन्दछौ आफू अर्खाका देश भए पनि आफ्नो गाउँठाउँ आफ्नो भाषा आफ्नो संस्कृतिको मायामा नि हामी देउडा गीतलाई खुबै मन पराई कार्यक्रम सुन्दछौ खुबै खुसी लाग्दो छ भन्दा छन् फेरि पनि तमरामा आजमी खुबै राम्रो देउडा गीत राख्ने पालो भएको छ देखा तमरामा आजमी अब हामीले देउडा गीत पनि राख्नु पर्यो झिक्कै साथ्या अब यी साथ्या पनि कति बोल्ने हुन्थ्यो क्या कति देउडा गीत पढ्ने हुन् देउडा गीत पनि राखेको भए नाफा हामी पनि नाच्ने छौँ गाउने छौँ नाफा रमाउने छौँ भनेर पनि झिक्कै साथ्या त्यसो पनि सुत्ता देखा ठिकै छ तमरामा आजमी हामी बिचबिच खुबै राम्रा देउडा गीत पनि राख्ने हौ त फेरि पनि तमरामा आजमी राख्ने पालो भएको छ खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने हाम्रो तमरामा आजमी आउन सक्ने हो तमी साथ्या सुनेका छौ भने देखा देउडा गीत ठाडी भाका गाउन चाहन्छौ भने पछि 0995612555 का लाइन हामी फोन पनि गर्न सक्ने हो तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुनाइरह्यो।

हजुर मुटु जलाई जलाई म एक्लै कसरी रहला खुबै राम्रो यो दुडा गीत तमरामा आज राखेपछि आज पनि तमीकी झिक्कै झिक्कै स्वागत छ अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम दुडा चौतारी पल्तिरवाडी छन् प्राविधिक साथ्या मलाई साथ दिएका छन् देखा आकाशी भने त्यसै गरी ओलतिर बाटी छु म तम्रै सदाईकी दुःख सुखकी साथ्या भाग्य कुँवर हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम देउडा चौतारी फेरि पनि तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ झिकै साथ्या भन्दा छन् कार्यक्रम सुन्दछु देउडा गीत सँगै त खुबै निको लाग्दो छ आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै सुदूरपश्चिमको मेन भाषा देउडा गीत खुबै राम्रो मन पर्दो छ देखा हामी देउडा गीत पनि सुन्दा छौ लेखी पनि पठाउँदा छौ तमी वाचन गर्ने छ तमीले वाचन गरेको खुबै मन पर्दो छ भन्नु भन्दा छन् फेरि पनि हाम्रा अर्का साथीले फेसबुकमा लेखी पठाएका छन् उनले पनि भनेका छन् नमस्कार मेरो घर अछाम मंगलसेन नगरपालिका 3 बिसाकोट हाल म इन्डिया छु मेरो नाम दीपक बिष्ट हो मैले आज पहिली बार देउडा गीत लेखी पठाएको छु जसरी भए पनि वाचन गरिदिए रेकर्ड गरी पनि पठाइदिए हा भनेर भनेका छन् अवश्य पनि दीपकजी सधैँ हामी कि माया मान्दै हा माया गरे आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना गरिराखे तमी हामी सबै मिलिकन गर्नु पनि पर्दो छ यदि तमीले नै गाउन छाड्या तमीले नै बोल्न छाड्या तमीले नै आफ्नो भाषा आफ्नो संस्कृति हामीले छुन्यौ भनेपछिदेखि हाम्रा पछिका आउने पुस्ताले कहाँबाट सम्झिने हुन् कहाँबाट उनले जान्ने हुन् त्यही भएर हामी अर्काका देश भए पनि आफ्ना देश भए पनि घर देश भए पनि वन देश भए पनि हामीले जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिले हामीले जगेर्ना गरिराख्नु पर्दछ तमी सबै सबै साथ्या गर्न गली गली छ मैले देउडा गीत लेखी पठाएको छु वाचन गरिदिए हा भनेर भनेका छन् अब पक्कै पनि उनका देउडा गीत वाचन गर्ने पालो भएको छ आउँदा जाँदा पानी खाउला जनसुकै कुवा आउँदा जाँदा पानी खाउला जन सुकै कुवा भोक लाग्दैन निन लाग्दैन तेरै चिन्ता सुवा भोक लाग्दैन निन लाग्दैन तेरै चिन्ता सुवा जन्मभूमि जन्मनु छ कर्म भूमि मर्नु जन्मभूमि जन्मनु छ कर्म भूमि मर्नु छोराको हेरविचार गर्नु आफ्नो ख्याल गर्नु छोराको हेरविचार गर्नु आफ्नो ख्याल गर्नु मेरो चिन्ता जनमान्नु खाया छुलाया छु मेरो चिन्ता जनमान्नु खाया छुलाया छु संसारकै एक महिला बुझ्ने साइतुलाई पाया छु संसारकै एक महिला बुझ्ने साइतुलाई पाया छु यिनै गीत मार्फत मलाई दीपक बिष्ट भनिकिन राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र मेरा घर देश बनादेशका सबै सबै दाजुभाइ आफन्तजनलाई पनि झिक्कै झिक्कै माया छ र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै भलाभली छ माया छ फेरि अर्का आइतबार भेटुली हा भनेर भनेका छन् तमीकन झिक्कै झिक्कै धन्यवाद छ दीपक बिष्टजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन् फेसबुकमा उनले पनि लेखेका छन् उ पनि हाम्रा नियमित साथी हुन्थे क्या सधैँ माया गर्दा छन् आफू अर्काका देश भए पनि हामी कि देउडा गीत नि देउडा चौतारी नि खुबै राम्रा देउडा गीत लेखी पठाउँदा छन् खुसी लाग्दो छ आसमा उनीहरूले लेखी पठाएका छन् नमस्कार म टेकबहादुर रावजी सुदूरपश्चिम अछाम जिल्ला मंगलसेन नगरपालिका 4 हाल भारतको महाराष्ट्र स्थित मिरारोडबाट मैले आसमा देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ वाचन गरिदिए हा भनेर भनेका छन् अवश्य पनि टेकबहादुरजी हामी कि सधैँ सम्झिँदा छौ आफू अर्काका देश भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो देउडा गीत संगीतलाई माया मानी कार्यक्रम देउडा चौतारी नि खुबै राम्रा देउडा गीत लेखी पठाउँदा छौ खुसी लाग्दो छ तम्रो माया साथ सपोर्ट हामी सधैँ यसैभरि पाइराखुदे क्या तमी सबै सबै साथीका गली गली छ उनका गीत यस्ता छन् भोक लाग्या खाना खाउला प्यास लाग्या पानी भोक लाग्या खाना खाउला प्यास लाग्या पानी आइगया म पनि आज साइका कोल माया मानी आइगया म पनि आज साइका कोल माया मानी
कहाँ छुट्या खेल्ने ठाउँ कहाँ गए हुन साथी कहाँ छुट्या खेल्ने ठाउँ कहाँ गए हुन साथी पुराना दिन सम्झेपछि चिरिन्छ यो छाती पुराना दिन सम्झेपछि चिरिन्छ यो छाती वन जंगल गाई भैँसीका गोठालो जान्थ्यौ वन जंगल गाई भैँसीका गोठालो जान्थ्यौ जेठ वैशाख पाक्ने काफल तिर्खुला खान्थ्यौ जेठ वैशाख पाक्ने काफल तिर्खुला खान्थ्यौ कोही गया विदेशतिर कोही छन् परदेशतिर कोही गया विदेशतिर कोही छन् परदेशतिर कैका दुःख सम्झने हो सबै आफ्नातिर कैका दुःख सम्झने हो सबै आफ्नातिर यिनै गीत मार्फत मलाई टेक बहादुर आउजी भन्न राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै भलाबली छ र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ मुठुभरिको माया छ सम्झना छ भलाबली छ भनेका छन् तपाईँकन झिक्कै झिक्कै धन्यवाद छ टेक बहादुरजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी तपाई हामीलाई www.samudayikradiotikapureafm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो त्यहाँ पछि भने देखा अब फेरि पनि तमरा माझमी एक गीत राख्ने पालो भएको छ त्यहाँ पछि तमरा माझमी फेरि हामी आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्न जनभुल्या

हजुर, यो खुबै राम्रो दिउरा गीत तमरामा आज मैले राखेपछि अझ पनि तमीकी झिकै झिकै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज पार्टी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम दिउरा चौतारी। आज भने कार्यक्रमको समय सकियो।

कोट माया दिने हो भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौँ। अहिलेसम्म सुनिकन साथ दिए झिक्कै झिक्कै टाढाबाटी हामी कि देउडा गीत लेखी पठाया तमी सबै सबै साथकन झिक्कै झिक्कै झिक्कै झिक्कै मुटुभरिको माया छ भलाभली छ भन्दै विशेष गरी www.सामुदायिक रेडियो टिकापुर FM .org मार्फत सुनिखन साथ दिया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ। विशेष गरी मेरो आवाज करिब एक घण्टासम्म तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेट जहाँ तमी छ त्यहीसम्म पुर्याउन सहयोग गर्ने हाम्रा पल्टिरबाटीका साथी आकाश सिकी बना झिक्कै झिक्कै धन्यवाद छ। पछिल्ला आइतबार अझ यसै यसै खुबै राम्रा देउडा गीत तमरा माझमी लैकन आउनेछु भन्दै यो खुबै राम्रो देउडा गीत तमरा माझमी छाडी आजका कार्यक्रम देउडा चौतारीका यही रमाइला बसाईबाटी म भाग्य कोर पनि छुट्टी बजाउँदै नमस्कार जदौ गरे।

0: प्रत्येक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
3: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
4: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
3: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
4: चलाइन सर।
3: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
5: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
3: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
6: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
10: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
11: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
9: डेलिभरीका लागि
11: ड्रिंकिङ वाटर एक्वा शीतल
9: टिकापुर कैलाली
12: सम्पर्क मोबाइल नम्बर 9807106772।
13: स्वास्थ्यका लागि पानी।
14: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
15: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
14: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ये पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैल अस्ते बा जैबे तो समाधान हुई जाए।
15: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
16: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल।

0: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नम्बर 9860071024 ओ 9846774417।
1: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभीडीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म सीट संख्या 80 जना मात्र फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति
2: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली प्रधानाध्यापक धर्मराज शर्मा सम्पर्क फोन नम्बर 98942 41 67 र 091 5164411।

0: रमा, के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
1: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
0: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
1: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
0: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
1: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
0: छोरै आन सत्य भन्यो रमा,
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
5: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
7: ए सुन्थे कि आमा, तर कान्छा शालाको बिहाको न्यु त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
8: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाऊ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
7: यतिकै लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
8: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
9: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: प्रस्तुत संदेश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड

0: रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915161022। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू

0: प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
3: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148 0204।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: शरीरमा लाल वा फुस्तर छुवेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुञ्जिना डाग देख पर्लसी हात गुरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठ रोग हुइसेक्ठा।
1: कुष्ठ रोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठ रोगको शंका लग्दैकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
0: महिला उग्र अस्पताल सम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घरक पुरुष उग्र मद्दत गरी।
1: कुष्ठ रोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

टीकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउं। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
2: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
1: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
2: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
2: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: तपसिल प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा। सम्पर्क फोन नम्बर 98 98 41 41 67 र 091 95 561 411।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9762833921 र 9669963520।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट MD अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, COPD,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
5: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 9868800008 र 9825637072।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
6: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो।
7: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैसे नहीं देना, बोले नहीं देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई था।
6: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठबी। ओसीएमसी स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
7: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे, जय से जय।
6: हिंसा अपने फैनाई करी, यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकास मंत्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: जुन चुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी गण पछाडी फोन नम्बर 98648 36213।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। स्वास्थ्य सचेतनाका लागि टीकापुर नगरपालिका वडा नम्बर 8 का टोल टोलमा स्वास्थ्य सरकार समिति गठन, समितिले स्वास्थ्य सचेतनाका काम गर्दै। नदी कटान र वनमारो, जगतपुर सामुदायिक वनको मुख्य चुनौती, नदी कटानले सामुदायिक वनको क्षेत्रफल घट्दै। एमालेद्वारा टीकापुर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, जंगली च्याउ खाँदा चितवनमा 2 जनाको मृत्यु। र सुदूरपश्चिम सरकारले प्रधानमन्त्रीलाई पठायो 10 बुँदे स्मरण पत्र। अब खोज खबर विस्तारमा। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 8 स्थित धनसिंहपुर स्वास्थ्य चौकीले समुदायमा स्वास्थ्य सचेतना जगाउनका लागि टोल टोलमा स्वास्थ्य सरकार समिति गठन गरेको छ। वडामा रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरकार समिति गठन गरेर स्वास्थ्य सचेतनाका कामहरू भइरहेका छन्। थप खबर सहकर्मी छपिलाल चौधरीबाट।
1: हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति पनि गठन भएको छ। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्। त्यसपछि वडा स्तरीय समितिमा 3-3 महिनामा सरोकार समितिका स्वास्थ्य सम्बन्धी भएका काम र समस्याबारे छलफल हुन्छ। स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य चौकीले सरसफाई, खानपान, दैनिक जीवनशैली, स्वास्थ्यकर व्यवहार आदिबारे स्वास्थ्य सरोकार समितिमा छलफलमा सहजीकरण गर्ने गरेको छ। स्वास्थ्य सरोकार समितिका अध्यक्ष मालती साउदले हरेक महिना टोल विकास संस्थाको बैठकमा स्वास्थ्यका फरक फरक विषयमा छलफल गर्ने गरिएको, विशेष गरी सरसफाईले प्राथमिकता दिएको बताउनुहुन्छ।
2: एकै चिजको छलफल हुन्न कि प्रत्येक महिनामा अलग अलग सेसनमा चाहिँ हाम्रो छलफल हुन्छ। हामीले चाहिँ बिरामी भएपछि चाहिँ स्वास्थ्य चौकी जानुपर्छ, आफ्नो सेवा लिनुपर्छ भन्ने बारेमा पनि छलफल गर्छौँ। त्यो सँगसँगै जस्तै अहिले हाम्रो विभागका जस्तै युवा युवती केटीहरू केटाहरू उहाँहरूलाई चाहिँ सरसल्लाह दिन्छौँ, लागु औषध सम्बन्धी, बाल विवाह सम्बन्धी, अनि त्यो सँगसँगै चाहिँ हामीले चाहिँ शुद्ध पानी खानुपर्छ भनेर पनि छलफल गर्छौँ। मेन चाहिँ हाम्रो सरसफाईको बारेमा बढी छलफल गर्ने, त्यो सँगसँगै चाहिँ अब विभिन्न किसिमका अब शेषहरू जस्तै सरसफाई, स्वास्थ्य सम्बन्धीका सरसफाईको बारेमा अरू अर्ग्यानिक खाना खानुपर्छ, अनि हरियो सागपात बढी खाने, त्यस्ता विभिन्न किसिमका हुन्छ भनौँ।
1: सरकार समितिलाई पुरस्कृत गर्नका लागि रु 1 लाख बजेट व्यवस्था गरिएको छ। विगत 5 वर्षदेखि वडा कार्यालयको सहयोगमा नमूना स्वास्थ्यका लागि विभिन्न क्षेत्रलाई समेटेर यो कार्य हुँदै आएको छ। धनसिंहपुर स्वास्थ्य चौकीका इन्चार्ज एम बहादुर शाहले 4 वर्ष कृषि लगायतका विभिन्न क्षेत्र समेटेर नागरिकलाई सचेत गराउने, स्वस्थ रहने उपायबारे जानकारी दिने र जनचेतना जगाउने कार्यमा काम गरिएको बताउनुभयो। यस वर्षबाट सरोकार समितिलाई स्वास्थ्य सचेतनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको शाह बताउनुहुन्छ।
3: संस्थाले बैठक निर्णय गर्दै गर्दाखेरि एउटा स्वास्थ्य सरोकार समितिको बैठक पनि बसालेर त्यो बैठकबाट स्वास्थ्य सम्बन्धी निर्णयहरू गर्ने गर्नुभयो उहाँहरूले। त्यसै अनुरूप विभिन्न कार्यहरू जस्तै वृक्षारोपण, जस्तै यो केन्द्र आरोग्य केन्द्र भवनहरू, अनि त्यसपछि गएर चाहिँ योग गर्ने बानीको विकास, अनि फूलहरू रोप्ने, अनि अर्ग्यानिक खेती अन्तर्गत कोदो खेतीहरू, त्यस्तो खालको समुदाय स्तरबाटै त्यो खालका कार्यक्रमहरू उहाँहरूले शुरू गर्नुभयो। हामीले त्यसमा सहजीकरण गर्यौँ स्वास्थ्यले चाहिँ। त्यसै अनुरूप विभिन्न कार्यक्रम हुँदै गए र त्यो अन्तर्गत हामीले यो वर्ष चाहिँ नमूना स्वास्थ्य वडामा 1 लाख रुपियाँ छुटाएका थियौँ। त्यो 1 लाख रुपियाँबाट चाहिँ टोल विकास संस्थाको माग र समुदायको माग अनुसार नै स्वास्थ्य सामग्री वितरण गर्ने योजना बनाएका छौँ।
1: यसका साथै स्वास्थ्य सम्बन्धी समस्या समाधान र सचेतनाका लागि 17 टोल विकास संस्थाको मेसेन्जर ग्रुप बनाइएको छ। ग्रुपमा स्वास्थ्य सम्बन्धी र सरसफाई सम्बन्धी जिज्ञासा र सल्लाह दिने गरिएको शाहको भनाइ छ।
3: खासमा पहिला हामीले चाहिँ यसलाई 17 टोल विकास संस्थामा स्वास्थ्य सम्बन्धी जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिने भनेर गरेका थियौँ। पछि आएर चाहिँ अहिले उहाँहरूले नै पुरस्कार भन्दा पनि हामीलाई चाहिँ यो स्वास्थ्य सामग्री जस्तै डिजिटल बिपी सेटहरू, थर्मोमिटरहरू, वेट मेसिनहरू, वेट अनुसारको उचाइ अनुसारको तौल बढेको छ कि छैन थाहा पाउनुको लागि हामी टोल विकासको बैठक बसेकै दिनमा हामी चाहिँ बसेर त्यहाँ चाहिँ मापन गर्छौँ र त्यहाँ केही डिफेक्ट आयो भने हजुरको हाम्रो चाहिँ ग्रुप छँदैछ, त्यो ग्रुपमा हाल्छौँ, त्यहाँ फरवर्ड गरेर त्यो स्वास्थ्य सल्लाह दिनुहोला भन्ने भइसकेपछि हामीले चाहिँ वडा स्तरीय स्वास्थ्य सरोकार समिति 17 टोल विकास संस्थाका अध्यक्षहरू सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरेका छौँ। त्यसको चाहिँ प्रत्येक 3-3 महिनामा बैठक हुन्छ र स्वास्थ्यको इन्चार्ज चाहिँ त्यसमा सदस्य सचिव रहने गरिकन हामीले प्रत्येक 3 महिनामा समीक्षा मिटिङ पनि राख्छौँ।
1: वडा अध्यक्ष दीर्घ बहादुर छकुल्ला वडा नम्बर 8 पालिकाबाट पनि विकट र सीमासँग जोडिएको पालिका भएकाले फरक खालको हुन सक्ने ठानेर नागरिकलाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि सचेतना गराउन निरन्तर रूपमा यो कार्यक्रम गरिरहेको बताउनुहुन्छ।
4: यो खास गरी टिकापुर नगरपालिकाको दक्षिण बेलमा पर्ने भनौँ न भूगोल भएको र भारतीय सिमानासँग पनि जोडिएको कारणले गर्दा स्वास्थ्यको दृष्टिकोणले विभिन्न रोगहरूको आवाजहरू हुन सक्ने सम्भावना पनि हुन्छ र पहुँचको हिसाबले टिकापुरको हस्पिटल जुन छ दूरी पनि टाढा पर्ने भएको हुनाले यसलाई मध्यनजर गरेर हामीले जनतालाई सचेत बनाउनका लागि जनतालाई आफैमा रोग लागेर उपचार गर्नुभन्दा रोग नलाग्न दिने किसिमको वातावरण सृजना गर्नका लागि स्वास्थ्य क्षेत्रलाई नै अलिक महत्वपूर्ण ठानेर स्वास्थ्यमा वार्षिक रूपमा वडाबाट लगानी गरिराखेका छौँ नमुना स्वास्थ्य वडा कार्यक्रम भनेर।
1: ठकुल्लाका अनुसार चालू आर्थिक वर्षदेखि नागरिकलाई विशेष सेवा दिन स्मार्ट हेल्थ कार्यक्रम समेत शुरू गरिएको छ। समुदायमा स्वास्थ्य समस्या र निदान बारे छलफल गर्दा विभिन्न मौसममा देखिने स्वास्थ्य समस्याहरू पहिचानमा सहज भएको र समयमै उपचार पाउँदा रोग फैलिनबाट जोगिने भएकाले यो कार्यक्रमलाई निरन्तरता दिइरहेको ठकुल्लाले बताउनुभयो।
4: अर्को थप हामीले यो वर्षदेखि गएको यो आर्थिक वर्षदेखि हामीले स्मार्ट हेल्थ कार्यक्रम भनेर पनि शुरू गरेका छौँ। त्यसैले टिकापुरको यो धनसिंहपुर स्वास्थ्य चौकी अन्तर्गतको स्वास्थ्य सेवालाई अझ प्रभावकारी अझ पेचिलो बनाउन र जनताप्रति उत्तरदायी बनाउनका लागि हाम्रा थुप्रै प्रयासहरू भइराखेका छन्।
0: अब बाँकी खबर। टिकापुर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। नेकपा एमाले नगर कमिटी टिकापुरले 33 मदन आश्रित स्मृति दिवसको अवसरमा आज बिहान अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो। मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले विभिन्न कार्यक्रमहरू गर्ने गरेको र सोही अनुसार टिकापुर नगर कमिटिले टिकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको टिकापुर नगर इन्चार्ज तपेन्द्र बहादुर रावलले बताउनुभयो। इन्चार्ज रावलले मदर भण्डारी र जीवराज आश्रितको विचारलाई अगाडि बढ़ाउने काम नेकपा एमाले गरेको समेत बताउनुभयो।
5: आज जुन उहाँले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादको सेरोफेरोमा नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढ़िरहेको छ। म पुनः उहाँको चिन्तन उहाँले अगाडि सारेको विचारलाई अझ अगाडि बढ़ाउने क्रममा नेकपा एमाले सशक्त र बलियो भएर यो परिवर्तित परिस्थितिमा परिवर्तित सन्दर्भमा परिवर्तित राजनीति अवस्थामा नेकपा एमालेको विचारलाई हरेकताका साथ अप्नाउन हामी सब अग्रसर रहनेछौ र उहाँले कम्युनिष्ट आन्दोलन पुर्याउनु भएको राष्ट्रवादी आन्दोलन र आवाजहरूलाई अझ स्मरण गर्दै सम्झना गर्दै कमरेड दुईप्रति हार्दिक श्रद्धाञ्जली।
0: फलफूल वितरण कार्यक्रममा सहभागी टिकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई यसरी फलफूल वितरण गर्नु राम्रो काम भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो।
6: हामी अस्पतालमा भर्ना भएका बिरामीहरूलाई जुन फलफूल वितरण जुन एउटा अप्ठ्यारो स्थितिमा बेडमा अस्वस्थ अवस्थामा छ उसलाई फेरि हामी फलफूलले पूर्ण जागरण गराउने उसलाई जागृति दिने जुन एउटा महान काम गर्नुभएको छ यसका लागि पनि म सिंहको पार्टीलाई धन्यवाद दिन चाहन्छु।
0: अस्पतालमा भर्ना भएका 30 बिरामीहरूलाई फलफूल वितरण गरिएको बताउँदै नेकपा एमाले टिकापुर नगर कमिटी अध्यक्ष लक्ष्मण थापाले फलफूल वितरण कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिनुभयो।
7: हामी माझमा महत्वपूर्ण उहाँको सम्झना रहिरहनेछ भन्ने कुरा राख्न चाहन्छु र यो कार्यक्रमलाई सबै सहभागी भइदिनुभयो धेरै धेरै धन्यवाद।
0: फलफूल वितरण कार्यक्रममा टिकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको रहस्यमय मृत्युको दिन अर्थात जेठ 3 गतेलाई प्रत्येक वर्ष नेकपा एमाले स्मृति दिवसका रूपमा मनाउँदै आएको छ। खोज खबरमा नदी कटान र वनमारो जगतपुर सामुदायिक वनको मुख्य चुनौती लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: प्रतिलिपि अधिकार संरक्षण गरौं।
9: सर्जकको सम्मान शब्दले होइन व्यवहारले गरौं।
8: सृजनालाई बचाऊ, सर्जकलाई सम्मान गरौं।
9: अर्काको सृजना वा रचनालाई चोरी नगरौं।
8: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं।
9: बौद्धिक सम्पत्तिको रक्षा गरौं।
8: सृजनाको संरक्षण गरौं।
9: सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, झनगढी कैलाली।
8: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
10: यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करूणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
12: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
11: सासानो कुरामा तनाव हुने,
12: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
11: कुलटमा लाग्ने,
12: छटपटी हुने,
11: मुटु धेरै ढुकढुक हुने,
12: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
11: टिकापुर अस्पताल टिकापुर कैलाली।
10: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
13: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
10: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
13: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
10: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
14: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारवाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, वर्गहर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते समय दिउँसो 1 बजे स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुर स्थित जगतपुर सामुदायिक वन छ। 288.80 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनसँग अहिले 735 उपभोक्ता र 613 घरदुरी आबद्ध भएका छन्। नदी कटानका कारण उक्त वनको क्षेत्रफल वर्षेनी घट्दै गइरहेको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
15: जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुर स्थित जगतपुर सामुदायिक वन त्यहाँका स्थानीय नागरिकहरूले 2050 सालतिरबाट संरक्षण शुरू गरे। त्यसपछि 2061 सालमा सामुदायिक वनको रूपमा स्थापना भएर अहिलेसम्म सञ्चालन भइरहेको छ। 288.80 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनसँग अहिले 735 उपभोक्ता र 613 घरधुरी आबद्ध भएका छन्। पूर्वमा कर्णाली नदी, पश्चिममा जगतपुर गाउँ, उत्तरमा रानीटप्पा र शिवशक्ति पाटाभर सामुदायिक वन र दक्षिणमा कैलाशेश्वर सामुदायिक वनको यति 4 किल्लाभित्र जगतपुर सामुदायिक वन अवस्थित छ। यो सामुदायिक वन 3 खण्डमा विभाजित छ। सामुदायिक वनमा खयर, सिसम, सिमल, सिरिज, असना, साल, भेल्लर, हल्डु, सिन्दुरे, हर्रो, कुसुम,
12: असिधा, पीपल, बेल, सागुन, बकाइनो, बेडबाँस लगायतका वन पैदावार रहेका छन्। सामुदायिक वनको मुख्य आमदानीको स्रोत वनमा रहेको खैर रहेको छ भने वनभित्र रहेको बेडबाँसलाई भने सामुदायिक वनले उपयोग गर्न सकिरहेको छैन। त्यसको पनि उपयोग गर्न सकेकोमा सामुदायिक वनको आमदानी बढ्ने देखिन्छ। सामुदायिक वनमा बाघ, बडेल, चित्तल, नीलगाई, खरायो, हरिण, बिरालो, स्याल, बाँदर, कहिलेकाहीँ हात्ती पनि रहने गरेको छ। बाघले वनभित्र रहेका र वन आसपासका गाउँमा पसेर पशु चौपायाहरूलाई खाने गरेको छ भने हात्तीले पनि गाउँ बस्तीमा पसेर स्थानीयलाई त्रसित गर्ने गरेको छ। यसका साथै मयूर, कालिज, वनकुखुरा, सुगा, ढुकुर, तित्रा जस्ता चराचुङ्गीहरू पनि सामुदायिक वनमा पाउने गर्छन्। सामुदायिक वनको मुख्य समस्याका रूपमा कर्णाली नदीको कटान रहेको छ। वनको पूर्वतिर कर्णाली नदी रहेकोले त्यसले वर्षेनी जंगल कटानी गर्दै गइरहेको छ। नदीले कटान गरेर नदीको बीचमा टापु समेत बनेको अवस्था रहेको छ। यसका साथै वनभित्र रहेको वनमार पनि सामुदायिक वनको अर्को प्रमुख समस्याका रूपमा रहेको देखिन्छ। कर्णाली नदीको कटान र वनमारको फैलावटले सामुदायिक वनलाई जोगाउन निकै समस्या भइरहेको सामुदायिक वन उपभोक्ता समूहले बताएको छ। सामुदायिक वनले गर्न सक्ने केही टारजाली लगायतका वन संरक्षणका लागि प्रयासहरू भए पनि नदीमा तटबन्धन गर्न वनमारालाई नष्ट गर्न साह्रै समस्या भइरहेको सामुदायिक वनका अध्यक्ष नीर बहादुर शाहले जानकारी दिनुभयो। वनको हेरविचारका लागि एकजना कार्यालय सचिव र तीनजना वन हेरालु राखिएका छन्।
0: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। जिल्ला अस्पताल बैदटीको पुरानो गोदाममा आग लागि भएको छ। आज दिउँसो करिब 3:30 बजेको समयमा आग लागि भएको हो। आग लागि भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मद्दतमा 4 बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैदटीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। क्षतिको विवरण आउन बाँकी रहेको छ। अस्पतालमा पुराना प्रयोग गरिसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको प्रहरीले बताएको छ। नजिकै फोहोर जलाउन बालिएको आगोबाट आग लागि भएको प्रहरी प्रवक्ता बडुले बताउनुभयो। चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर 1 कुलवाङका 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी राय भूप्रेक्षक रविन्द्र खनालका अनुसार नमुना को जेठ 1 गते मृत्यु भएको भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जना परिवारले जंगली च्याउ खाएका थिए। जसमध्ये 3 जना जेठ 1 गते बिरामी परि उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो। उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भएको थियो। 13 वर्षीय मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र बिरामी मनिताको अवस्था पनि गम्भीर रहेको उहाँले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले रूपान्तरणकारी विकासका लागि अनुरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई स्मरण पत्र पठाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री शाहलाई स्मरण पत्र पठाउनु भएको हो। मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत रणनैतिक योजना तथा कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दै पर्याप्त लगानी सुनिश्चित गरी सुदूरपश्चिमको विकास र समृद्धिको यात्रामा अभिभावकीय भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री शाहले यातायात पूर्वाधार र राजमार्ग स्तर उन्नति, स्वास्थ्य र शिक्षा, ऊर्जा र जलविद्युत, खेलकुद, पर्यटकीय पूर्वाधार र पदयात मार्ग, जलस्रोत, सिंचाई र विपद व्यवस्थापन, गोरु योजना सहितको दीर्घकालीन विपद व्यवस्थापन, व्यापारिक पूर्वाधार, औद्योगिक विकास, प्रदेश राजधानी लगायतका विषय समेटेर स्मरण पत्र पठाउनु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
16: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
17: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.cteexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
16: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा रु 3,23,200
11: शुल्कमा मात्र अध्ययन गराइन्छ।
17: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
11: आवेदन फारम शुल्क रु 1000 लाग्नेछ।
17: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
11: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
17: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 जीपीए हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 091560203, 9858847079, 9848677786 र 9845449997।

0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबरमा खेल खबर। टीकापुरमा अहिले युथअप टीकापुरको आयोजनामा महिला फुटबल प्रतियोगिता भएको छ, आज सम्पन्न भइरहेको छ प्रतियोगिता। 27 गतेबाट शुरू भएको प्रतियोगितामा विभिन्न प्रदेशका खेलाड़ीहरू आएर त्यहाँ सहभागिता जनाएका थिए। यस सम्बन्धी थप जानकारी दिँदैहुन्छ फुटबल स्थलबाट सहकर्मी एकेन्द्र तिमलेसेना।
1: ईश्वरजी, अहिले टीकापुरमा जारी खुल्ला महिला फुटबल प्रतियोगिताको समापन भएको छ। समापन खेलमा, अन्तिम फाइनल खेलमा युथ अफ टीकापुर, जो यो खेलको आयोजक पनि हो, र सैपाल युवा क्लब अत्रिया बीच खेल भएको थियो। आजको फाइनल खेलको 27 मिनटमा टीकापुरका युथ अफ टीकापुरका खेलाडी सजिना च्यान्ताङले पहिलो गोल गर्नुभएको थियो, र त्यो पहिलो गोल नै आजको यो फाइनल खेलको निर्णायक गोल भएको छ। युथ अफ सैपाल युवा युथ क्लब अतरियाले कुनै गोल फर्काउन सकेन। खेल भर्खरै सकिएको छ। अब यसपछि यो खेलको विशेषता, यो पहिलोचोटि टीकापुरमा महिला फुटबल प्रतियोगिता भएको थियो। पुरस्कार राशिको हिसाबले 2,02,222 रुपियाँ एकदम प्रथम पुरस्कार आकर्षक रूपमा रहेको छ भने दोस्रो पुरस्कार 1,01,111 रुपियाँ रहेको छ। अहिले अब पुरस्कार वितरणको कार्यक्रम शुरू भएको छ। यति नै हो ईश्वरजी।
0: आजको यो खेलको अन्तिम दिनको नतिजा हेर्नको लागि दर्शकहरूको अवस्था कस्तो देखिन्छ?
1: टीकापुरमा खास गरी यस्ता खेलहरू धेरै कम मात्रै हुने गरेका छन्। यो पहिलोचोटि भएको हुनाले यो वीरेन्द्र विद्या मन्दिरको मैदानमा जुन खेल भइराखेको थियो, यहाँ एकदम उल्लेख्य रूपमा भन्दा हुन्छ कम्तीमा पनि 2,000-3,000 बीचमा दर्शकहरू देखेका छन्। यसलाई चाहिँ राम्रो रूपमा भन्न सकिन्छ ईश्वरजी।
0: जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। खोज खबरमा अब पालो जनआवाजको। अहिले सरकारी कार्यालयहरू बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन भइरहेका छन्। आजको जनआवाजमा हामीले आज भोलिको सेवा सञ्चालनको अवस्था कस्तो रहेको छ भनी वडा नम्बर 1 का केही सेवा लिन आउनुभएका सेवा कार्यालयलाई सोधेका छौं।
2: नमस्ते, मेरो नाम कल्पना उपाध्याय हो, टीकापुर कैलाली 1 बस्छु। जस अब आफ्नो डकुमेन्टहरू सबै प्रक्रिया मिलाएपछि हुन्छ, सबभन्दा हामी माथि गल्ती हुन्छ। अब हाम्रो डकुमेन्टहरू पुगेको हुँदैन, अनि त्यही भएर हामी आत्तिया हुन्छौँ। जस पहिलाको भन्दा एकदम चुस्त तरिकाले भइरहेछ, एकदम राम्रो भइरहेछ, अझ पनि राम्रो होस्। पहिला त उता थियो, सही ठाउँमा आइरहेछ। अहिलेको सरकारले जस एकदम राम्रो गरिरहेछ, अझै राम्रो गरोस्। शिविरमा बसेको मान्छेलाई एउटा अहिले जो उठाउने प्रक्रियाहरू बनाइरहेछ यो सरकारदेखि, अहिले हामी यतिमा दुखेछ छ, हामी जाने कहाँ त्यही छ। अहिले एकदम राम्रो भइरहेछ, होइन? अहिले ओडामा पनि एकदम राम्रो छ, खुसी छौँ, अझै पनि राम्रो होस्।
3: नमस्ते, मेरो नाम धन्दबहादुर थापा मगर हो, विशाल नगर वार्ड नम्बर 1। यही उता पहिले जमरा ढिकतिर पहिले हुँदाखेरि अब त्यहाँभन्दा अलिक यहाँ अलिक राम्रै छ, अलिक सुविस्तै छ। यसमा पनि अलिक छिटै काम भइराखेको छ, सर्दाखेरि अलिक त सुविस्तै भएको छ भनौँ हामीले, अनि चाहिँ ठिकै छ अहिले काम। अब उतातिर भन्दा यहाँ काम अलिक छिटै छरिटो हुन्छ, अनि चाहिँ ठिकै भइरहेको छ।
4: मेरो नाम सीता कुमारी टमाटा हो, म वडा नम्बर 2 राजीपुरमा बस्छु। पहिला भन्दा अहिले धेरै राम्रो छ। पहिला 2-3 बजे काम बन्द गरिहाल्नुहुन्थ्यो कर्मचारीले, अब 5 बजेसम्म कन्टिन्यू बसिराख्नुहुन्छ। धेरै राम्रो छ, उहाँहरूको नेचर राम्रो छ, काम राम्रो छ, छिटो छिटो गरिदिनु भएको छ। जे होस् लाइनमा उभिनु पर्दैन हामीलाई, पहिला त यति धेरै लाइन हुन्थ्यो, आजकल लाइनै छैन भन्नु। गरिदिनुहुन्छ जति सक्दो छिटो गरिदिनुहुन्छ, स्वभाव राम्रो छ, सोध्नुहुन्छ राम्रोसँग, यताउता जान पहिलाको जति गर्नु पर्दैन सबै उहाँहरूले गरिदिनुहुन्छ। हामी 2 दिन भयो आउनु लागेका, जे होस् हाम्रो काम फटाफट भइगयो छिटो छिटो। अहिले जे बालन सरकारले नियम निकाल्नु भएको छ एकदम राम्रो गर्नु भएको छ। पहिले छिटो छिटो बनाउँथ्यो अफिस भने आजकल 5 बजेसम्म हुन्छ, सबैको काम हुन्छ त्यहाँसम्म। पहिलाको त्यति राम्रो पनि हुन्थेन, नेचरमा फरक पर्छ, अब त धेरै राम्रो छ भनौँ। कर्मचारीले धेरै ध्यान दिनुहुन्छ हामी माथि, खुसी छौँ हामी पहिला भन्दा।
5: नमस्ते, मेरो नाम कल्पना भण्डारी, ओडा कार्यालय पहिला भन्दा यता धेरै राम्रो छ। पहिला एकदम लाइन लाग्नु पर्थ्यो, अनि भिड हुन्थ्यो घाम घाममा, अनि यता हल्का शीतल पनि छ अनि कुराहरू यता भिड पनि हुँदैन धेरै राम्रो छ यता चाहिँ वातावरण पनि राम्रो अनि खुल्ला ठाउँ उताको भन्दा अनि आजभोलि कामहरू पनि छिटो खरिदो नै हुन्छ पहिलाको भन्दा चाहिँ राम्रो छ काम पनि छिटो भइरहेको हुन्छ उतातिर भन्दा अनि आजभोलि यतातिर धेरै राम्रो छ पहिला त उता गर्मी हुने लाइन लाग्नु पर्ने अनि एकदम हुन्छ नि भिड हुने धुलो माटो मेन रोड पनि नजिकै थियो नि त यतातिर चाहिँ खुल्ला छ अनि बस्ने पनि सजिलो ठाउँ रुखहरू भएको
0: यस्तै जनावरसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक स्वास्थ्य सचेतनाका लागि टीकापुर नगरपालिका वडा नम्बर 8 का टोल टोलमा स्वास्थ्य सरकार समिति गठन समितिले स्वास्थ्य सचेतनाका काम गर्दै नदी कटान र वनमारो जगतपुर सामुदायिक वनको मुख्य चुनौती नदी कटानले सामुदायिक वनको क्षेत्रफल घट्दै एमालेद्वारा टीकापुर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण जंगली च्याउ खाँदा चितवनमा दुईजनाको मृत्यु र सुदूरपश्चिम सरकारले प्रधानमन्त्रीलाई पठायो 10 बुँदे स्मरण पत्र हवस् त अहिलेलाई खोज खबर यति नै प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला नमस्कार
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्यू त आएको छ कसो हो त जाने विचार छ कि नै त
9: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो
8: यतिकै लागि त सामुएल ज्वेलर्स बनाएको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ
9: आज त सन्तेका बाले मनकै कुरो हर्यो त बाई जाउँ
10: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर त्यहारी सिंह सुनार सम्पर्क नम्बर 9868-44-1208 9846-39-261
11: टीकापुर नगरपालिकाको सूचना टीकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो त्यसैले कर तिरौ सभ्य र जिम्मेवारी नागरिकको परिचय दिउ समयमै कर तिरौ जरिवानाबाट बचौ कर सम्बन्धी जानकारीका लागि टीकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ
12: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली

0: जुन सुकै बाटो को लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्यालु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,99,900 मा
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडि, फोन नम्बर 98648 36213।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15।

0: Android download on host NEPA app.
1: Pali man ko NEPA, Nepali pan ko NEPA.
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कर्णाली नमुना मावि टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
4: फराकिला कक्षाहरू,
5: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
4: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
5: खेलकुद सुविधा,
4: कम्प्युटर शिक्षा,
5: स्वच्छ पिउने पानी,
4: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
4: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ? के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
5: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
5: भर्ना कार्यक्रम
6: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
5: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
6: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याइ शिक्षालयमा भर्न सकिनेछ।
5: आवश्यक कागज पत्रहरू
6: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
5: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
6: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
5: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
6: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
5: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
6: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9662839921 र 9669963520।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने

0: गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड। समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
2: आज खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संविधान भन्दा माथि सरकारका निर्णय स्वीकार्य नहुने विपक्षी दलहरूको भनाई, लोकतन्त्र विरूद्धका कदमको कड़ा प्रतिवाद गर्ने कांग्रेस सभापति थापाको चेतावनी, शक्ति सन्तुलन भत्काएको एमाले महासचिव पोखरेलको आरोप।
3: राज्यका तीनवटा अंगहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ।
2: सरकारद्वारा वस्तु तथा सेवाको गुणस्तर अनुगमन तीव्र, 100 रूपियाँ भन्सार विवादमा नागरिक अधिकारको रक्षा गर्न सर्वोच्चको आदेश, यो वर्ष सुन आयात 13% घट्यो तर खर्च भने 24% बढ़ी।
4: अनि सबै ठूल्ठूलो लगानीकर्ताहरू सुनमै लगानी गरिरहेको छ संसारभरि, त्यो कारणले गर्दा अहिले घट्ने अवस्था चाहिँ छैन।
2: जंगली च्याउ खाँदा चितवनमा थप एकजनाको मृत्यु, कोहलपुरमा अतिक्रमित जग्गामा बनेका 751 टहरा हटाइयो, एक महिनामै करिब 8 लाख व्यवसायमा आर्थिक गणना, सबैलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह।
5: स्वतस्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, कोही घोडाहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनको लागि अनुरोध पनि गर्न चाहन्छु।
2: इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा, चौथो संस्करणको नेपाल सुपर लीग भदौबाट हुने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिग्रने गरेर बनाइएका भ्यू टावर, स्वागतद्वार र पक्की संरचना निर्माणमा स्थानीय सरकारले गरेको मनोमानीका कारण देशलाई आर्थिक रूपमा उठ्नै नसक्ने अवस्था बनाइएको छ। एक अर्काको सिको गर्ने र निर्माण र तालिममा खर्च मात्र गर्ने समस्याको अन्त्य गर्नुपर्दछ, महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। त्यही औंल्याएको अनुसार अब बन्ने बजेट र सरकारका कामहरूमा पुनर्संरचना हुनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
7: संघीय संसदका मुख्य विपक्षी दलहरूले सरकारले संविधान भन्दा माथि उठेर गर्न खोजेका कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। देशको संविधान र लोकतन्त्र सबैभन्दा महत्वपूर्ण हुने उनीहरूको तर्क रहेको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले हिजोका सरकारले गर्न चुकेका कामहरू र अहिलेको सरकारका असल अभ्यासलाई समर्थन गर्ने भन्दै संविधान लोकतन्त्र भन्दा माथि उठेर गरिने हरेक निर्णयको प्रतिवाद गर्ने बताउनुभयो।
8: सुशासनको सन्दर्भमा एजुकेसनमा ल्याउने चेन्ज, हेल्थमा ल्याउने चेन्ज, रोजगारीका कुरा, इम्प्लोयमेन्टको कुरा, एक कुरा भयो एग्रिकल्चरको कुरा, यी तमाम कुराहरूका सन्दर्भमा हिजो कैयन गर्न नसकेका कुराहरू वा गर्न चुकेका कुराहरू आजको नयाँ सरकारले गर्दै गर्दाखेरि त्यसलाई थप्पडी बजाएर समर्थन गर्ने हो, यी कुराहरू चाहिएकै हो त। कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरू होला, तर यो नागरिकको अधिकारहरूको एक्सपेन्समा हो, नागरिकको अधिकारहरूलाई मुल्तवीमा राखेर हो, हामीले खोजेको हो शासनको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त, यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास पनि। कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन, कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन, र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्ड भन्दा माथि त्यो हुँदैन।
7: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ। राज्यको कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले न्यायपालिका आफ्नो मातहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो।
3: तीनवटा अंगहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका का बीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ। भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढंगले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ र त्यो आन्दोलनको आधार अब हामीले जब जब सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नु पर्दछ भन्ने कुरा म तपाईँहरूका बीच राख्न चाहन्छु।
7: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ। सुर्खेत पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो। भन्सारमा 100 रूपियाँसम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वे हरिप्रसाद भुइँयाल र टेकप्रसाद ढुंगनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारणमाथि अनावश्यक कडाई नगर्न सरकारलाई निर्देशन दिएको हो। अदालतले विशेष गरी औषधिजन्य सामग्री, अत्यावश्यक वस्तु, सामाजिक संस्कार मा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार रहने उल्लेख गरिएको छ। यो वर्ष सुन तथा सुनका गहना आयात करिब 13.5% घटेको छ। भन्सार विभागको तथ्याङ्क

0: एकदमै होल्ड गरेका छन्।
1: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब चार दिनको अभियान अन्तर्गत वड़ा नम्बर 11 स्थित क्रिकेट मैदान आसपासका संरचना हटाइएको हो। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार अधिकांश बसोबासीले आफ्ना झ्याल ढोका लगायतका सामग्री आफै उठाएर लगेका थिए भने बाँकी रहेका घर टहरा नगरपालिकाले डोजर मार्फत हटाएको हो। उहाँले वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गरिने बताउनु भएको छ।

0: कुनै अदालतमा झन्झट कामको लागि र कसैलाई पनि नदिने भएको कारणले गर्दा नितान्त तथ्याङ्क प्रयोजन पत्रै देशको आर्थिक मापनको लागि मात्रै प्रयोग गरिने भएको कारणले गर्दा सबै व्यापार व्यवसायी उद्योगी संघ संस्था एनजिओ आइएनजिओ यी सबैजनासँग चाहिँ हामी हार्दिक अपिल गर्न चाहन्छौँ कि यसमा सबैजना सहभागी भइदिनुहोस्, स्वतस्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, र कोही घोडाहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनको लागि अनुरोध पनि गर्न चाहन्छु।
1: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वाङ्गका दुई बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्राण्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्रै यसोदा ब्राण्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। ताजा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
2: सर्लाहीमा मौरी पालनबाट किसान पलायन हुँदै
3: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाहीमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाहीमा 2 दशक अघिसम्म 300 को हारिमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
9: मलाई गुलियो साथी मनपर्ने, अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोरै थोरै मह देखेको हुनाले अब यो मौरी पाल्दा चाहिँ मह चाहिँ धेरै देखियो। भनेपछि ओहो, यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
10: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
9: पहिला जति हुन्थ्यो मौरी उत्पादन, त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर। अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन।

0: पुग्दैन है, यो अति भर्खर आएको नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्ने हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
1: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
0: यो मौरीले तोरी खाइदियो, तोरीको फूलको रस चुसेर हाम्रो तोरी नाश भयो, तिम्रो दाना भयो भने कोही तेल कमायो भने कसैले विषादी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुलियो भयो भइहाल्यो उनीहरूलाई।
1: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
2: चरी चरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौं, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तहको कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन परासी त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी सरलाई रौतहट यिनै नै हो हाम्रो चरण।
1: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ। तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
3: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ। तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा, यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
1: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढ़ी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ। अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN, रेडियो एकता, सर्लाही।
4: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।
5: शैलेन्द्र गिरी, सिद्धिशरण नगरपालिका 12। यो बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन, यसो कसरी चाहिँ यो खेती पूर्ति पाइन्छ पाइँदैन, नपाए हामीले के खानु, जम्मै खाइसक्यो मकै बाली जति, एउटा के जम्मै गाडेर अब त घर घरमा पस्न लाग्यो हजुर। यसको क्षतिपूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन हजुर।
6: तपाईको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ओखलडुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत फरिन्द्र कटुवाल।
7: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जंगली जनावरहरूबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिका आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो। र उहाँले नगरपालिकामा आएर सम्बन्धित ओडामा ओडा कार्यालयमा पनि उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपूर्तिका लागि के गर्ने भनेर। सिआइएन मार्फत चाहिँ उहाँले यो जानकारी पाउनुभयो र नगरपालिकामा आउनुभयो भने उहाँलाई क्षतिपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्ध गर्छौँ।
8: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्नी गाउँपालिका 2। म एक्सकाभेटर चालक हो, अपरेटर, अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिन्यू गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जानुपर्छ कि अन्य ठाउँबाट हुन्छ यसको चाहिँ जानकारीको लागि।
6: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौं।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव,
9: म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबैभन्दा बढी हामी संवेदनशील हुने हो।
4: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना, जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारवाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
11: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौं। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएको 15 दिन बढ़ी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने, बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
9: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण, अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यका मात्र होइन उपत्यका बाहिर पनि भयो र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात हतियारसहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर, त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ, खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिका थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका, अब अहिले त उपत्यकाको केही ठाउँको मात्र, देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्जा छन् जस्तो मलाई लाग्दैन। सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्जा छन् जस्तो लाग्दैन, हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले, सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौँ भन्नुभएको छ, उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौ। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्र गर्नु पर्यो, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि त्यहाँबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ, त्यो गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको, बालबालिकाले राम्रोसँग बस्न खाना नपाएको, चाहिँ खानाहरू पर्याप्त नभएको, कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला, अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेण्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो। दोस्रो कुरो, मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो। विगतकाले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिहीनलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो। यसले चाहिँ सबभन्दा पटक त नकारात्मक छाप पनि पर्यो भन्ने मलाई।
4: हजुर, अहिले बाल बालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
9: केही विद्यालय केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक संघ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन। राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेको छ र हामीले सामाजिक के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाछौँ भने चाहिँ जे व्यवस्था भएको छ त्यो पर्याप्त छैन। त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि। र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ, त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्। हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई, अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सडक बालबालिका मुक्त भनिरहेका छौँ, ती बालबालिकाहरू सडकमा आउन सक्छन्, बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुन सक्छ, यसले बाल विवाहसँग जोडिएको छ। अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमाबाट त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयहरूले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ, तर त्यो पहल कदमी पर्याप्त छैन। सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन, अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो, त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन। त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ। सरकारले बाल मैत्री स्थानीय शासन, पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैंगिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सडक बालबालिका मुक्त समाजको विषयमा त अलिक धेरै लगानी गर्नु पर्यो। अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेछौं, तर पर्याप्त शिक्षकहरू हुनुहुन्न। त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गर्न सकेको स्थिति छैन।
12: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनो

0: अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
5: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 9868080008 र 9825637272।

ए मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जानी मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी रामै राजा थिए र पोसी त बैतिन।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
2: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
1: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
2: अस्तेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
1: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
2: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
1: एकनगर कार्य समितिको भवन।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: ए दाई ए दाई पख्नुहोस् त पख्नुहोस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना
4: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ पाठेघर खस्ने रोगको स्क्रिनिङ रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z4 गते समय बिहान 10 बजेदेखि
3: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z5 गते समय बिहान 10 बजेदेखि
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली

0: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी।

0: जब जब गर्मी महीना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फन बार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
1: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
5: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सीट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।

0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले

0: हुँदै गएको छ। यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 98648 36213।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
2: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
2: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
2: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
2: एसईई, एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 98584470709, 98487786 र 98445449997।

0: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।
3: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने, स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
4: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
3: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मदत गर्नुहोस्।
4: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: ओहो, मुसाको दिना चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाऊ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा। यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101.1
1: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
2: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
1: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
2: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
2: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101.1 मेगाहर्ज।

टीकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। नेकपा एमाले नगर कमिटी टीकापुरले 33 औं मदन आश्रित स्मृति दिवसको अवसरमा आज बिहान अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो। मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेका विभिन्न कार्यक्रमहरू गर्ने गरेको र सोही अनुसार टीकापुर नगर कमिटिले पनि टीकापुर अस्पतालमा बिरामीलाई फलफूल वितरण गरेको टीकापुरका नगर इन्चार्ज तपेन्द्र बहादुर रावलले बताउनु भएको छ। जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आग लागि

प्रवक्ता प्रहरी निरीक्षक बलदेव बोडुले जानकारी दिनुभएको छ। क्षतिको विवरण पनि आउन बाँकी छ। अस्पतालमा पुराना प्रयोग गरिरहेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको प्रहरीले बताएको छ। चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छाकामना गाउँपालिका एक कुलाबाङका समेत दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय संजय चेपाङ रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने संजयको शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो। सुरपश्चिम प्रदेश सरकारले रूपान्तरणकारी विकासका लागि अनुरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई स्मरण पत्र पठाएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री शाहलाई स्मरण पत्र पठाउनु भएको हो। मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत रणनीतिक योजना तथा कार्यक्रमलाई उच्च प्राथमिकतामा दिन अनुरोध गर्दै पर्याप्त लगानी सुनिश्चित गर्नका लागि सुदूरपश्चिमको विकास र समृद्धिको यात्रामा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। र टिकापुरमा जारी 2 लाख रूपियाँ राशिको क्लब स्तरीय फुटबल प्रतियोगितामा आयोजक युथ अफ टिकापुर क्लबले विजेता बनेको छ। खेलको 27 मिनटमा युथ अफ टिकापुरका खेलाड़ी सजिना स्याङटाङले समेत गरेको गोल नै निर्णायक बन्न पुगेको हो। गोल फर्काउन नसकेपछि सैपाल युथ क्लब गोदावरीले उपविजेतामा चित्त बुझाउनु परेको छ। उपाधि जित्न सफल युथ अफ टिकापुरले 2,02,222 रूपियाँ नगद पुरस्कार, ट्रफी, खेलाड़ीहरूले समेत मेडल र प्रमाणपत्र पाउनु भएको छ। उपविजेता सैपाल युथ क्लबले 1,01,111 रूपियाँ नगद पुरस्कार, ट्रफी र खेलाड़ीहरू मेडल प्राप्त गर्नुभएको छ। 9 टीम सहभागिता प्रतियोगितामा फाइनलमा युथ अफ टिकापुर क्लब र सैफाल युथ क्लब गोदावरी फाइनलमा पुग्नु भएको थियो। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना। नेपाल सरकार विज्ञापन बोर्ड।

यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित

0: स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: सार्वजनिक समय कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

यसरी प्राचीन बलिनाम गरेको राजाको इतिहास सारा क्षमण बताएर नारद नाम गरेको ऋषिले आफ्नो दरबार सवारी गंगा सागर पठाउनु भयो प्राचीन बलिलाई। र यस्तै प्रभावबाट तपाईँ पनि यही कुराको लागि मध्यनजर राखेर आफ्नो कर्तव्यमाथिको बोधमा लम्कनुहोस् भनेर सुनकादीलाई पौराणिक सूत्रलाई विशरणमा आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षित श्रीमद भागवत को चतुर्दश स्कंध को अंतिम मां प्राचीन बरी नाम भृगु राजा का छोरा अब दश प्रचेता थे। तिनीहरू सधैं भगवान शिवजी को प्रार्थना गर्दथे। शंकर भोले बाबा जगत का मालिक को प्रार्थना करी जीवनचरी बिताउँथे। अब तिनले सदैव दस भाई को एउटै मत एउटै बुद्धि एउटै विचार एउटै भावना भएको कारणले दस भाई ने एउटा कन्या बिहा गरेको। दस भाई को एउटा श्रीमती देवरानी जेठानी भएपछि झगडा गर्छन्, एउटी मात्रै भएपछि चुप्प लाग्छ भनेर, नत्र के छुट्टी भन्न थालिहाल्छ नि। त्यसै कारणले एउटा भएपछि डल्ली कुरा लाउने ठाउँ हुन्न, दङ गर्दै बसिरहन्छ। त्यसै कारणले ल दस भाइले एउटा कन्या बिहा गरे। तिनीबाट दक्ष नाम गरेको प्रजापतिले बोकाको स्त्री त्याग गरेर दक्ष राजा भएर जन्माउनु पर्यो। मारिसाका घरबाट महाराज परीक्षित। अब यसै सन्दर्भमा यहाँलाई म फेरि प्रमाण गर्दछु, भगवान श्याम बसदास शिवजीको यिनै दस भाइले बडो प्रेम साथसँग विन्ती गरे, भजन गरे, कीर्तन गरे।

महाराज परीक्षित सुखदेव स्वामी ने बताओ उनको सांब सदाशिव जी को महिमा को वर्णन। दक्ष प्रजापति उनका छोरा दक्ष एक प्रचिता का छोरा भैर जन्मिए रानी त्या देख लो प्रांत का लागे इन्हें विश्व ब्रह्मांड सारा संपूर्ण आधिपत्य तैयारी कर भगवान को भजन मनन कीर्तन करी कर प्रार्थना कर रही घर सवारी हो वो ये नहीं का राजा का कुलमा दक्ष नाम को राजा हो वो दक्ष नाम का राजा का कुल बट अले प्राचीन बड़ी राजा का वंश वाली समाप्ति जब महाराज पहलो राजा कन जेठा जिसको नाम उत्तनपाद उत्तनपाद राजा का छोरा प्रीपा जब ध्रुव ध्रुव का छोरा उत्कल उत्कल का छोरा वस्त्र वस्त्र का छोरा अंग अंग का छोरा बेन बेन का छोरा प्रेत प्रेत का छोरा बीतासुन का छोरा हविरधान हविरधान का छोरा प्राचीन बरी का छोरा दस प्रचेता का छोरा दक्ष राजा 13 पुस्ता को वर्णन विस्तार प्रस्तुत करे। और बाकी अंश का लगे तपाई के सुन्न चाहनुहुन्छ भन्दा लौ त मेरो प्रभु हजुर का मुखार बिन्दबाट सबै कथा को प्रयोजन सुन्दै सुन्दै सुन्दै आइराखेको छु। अब लास्टमा दक्ष नामको राजाले सृष्टि गरिएको प्रकरण भोलि हामी व्याख्या गर्नेछौं अहिलेका लागि। अब चतुर्थ स्कन्द सम्पन्न हुन लागेको छ। प्राचीन बरी नामको राजाको कुल वृत्तान्तबाट एक महान प्रसिद्ध राजा हुनुभयो दस प्रसिद्धका छोरा दक्ष। अनि त्यसदेखि पछाडि अब कुलमा महान वर्धक हुँदै हुँदै जानेछ। पछिपछि भगवान श्रीहरि नारायण वासुदेव परमात्माले ध्यान गरेर प्रार्थना गर्ने विदुर नाम गरेको राजा र मैत्री ऋषिको सम्मान तृतीय स्कन्द र चतुर्थ स्कन्दले सुसम्पन्न विदुर महाराज अहिले हस्तिनापुर जानुभयो। गुरु म विदा हुन्छु भनेर आफ्नो पूर्वज घर हस्तिनापुर सवारी हुनुभयो। गंगा सागरपट्टि मैत्र नाम गरेको ऋषि जानुभयो। आज हरिद्वारको कणखल क्षेत्र पवित्रतालाई दुवै जनाले छोड्नुभयो। चतुर्थ स्कन्द सम्पन्न भयो। 31 अध्यायले पूर्ण भएको। अब म यहाँलाईहरूलाई पञ्चम स्कन्दपट्टिको ध्यान आकर्षण गराउँदैछु। अब पञ्चम स्कन्दमा तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन राजा परीक्षित महाराज यस कारणबाट बारम्बार गर्न जब आज्ञा गर्दै हुनुहुन्छ। अब यहाँ देखिनु प्रान्तका लागि गंगा पवित्र पावन जल गंगा सागरको कपिलदेवको दर्शन गर्न मैत्र नाम गरेको ऋषि जानुभयो र थोरै दिनमा मुक्तिको अभिलाषापट्टिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद् भागवत पञ्चम स्कन्द पहिलो अध्याय राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ। स्वयं मनुका जेठा छोरा उत्तनपाद कान्छा छोराहरूका छोरा प्रियव्रतको वर्णन सुन्नुहोस्। ओम नमो भगवते वासुदेवाय राजोवाच प्रियव्रतो भगवता आत्मा रामः कथम मुनि गृह रमतेन मोहलः कर्मबन्धः निबन्धन पराभव महाराज परीक्षित यसै प्रभावबाट राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ। अब प्रियव्रत नाम गरेको राजा स्वयं मनुका छोरा अथवा सूर्य नारायण किन उदाउने किन अस्ताउने अरूले गरे भन्दा बेग्लै काम गर्छु कि उदायको उदाय कि अस्ताको अस्ताय बनाइदिन्छु भनेर विश्व ब्रह्माण्ड सारा सम्पूर्ण घुम्न लाग्नुभयो प्रियव्रत राजा। एउटा सुमेरु नाम गरेको रथ जस्तो डरलाग्दो रथ बनाएर त्यसमा चढेर सूर्य नारायण कहाँबाट उदाउने कहाँबाट अस्ताउने पहिचान गर्छु भनेर दौड़नु भएको। जाँदा जाँदा सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। दोस्रो दिनमा त्योभन्दा परबाट घुमाउनु भयो त्यो दिन अनि सूर्यास्तै तल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। तेस्रो दिन त्योभन्दा पर त्यो चारौं दिन त्योभन्दा पर पाँचौं छैटौं र सात दिनसम्म पर परबाट घुम्दै घुम्दै जाँदाखेरिमा सूर्य अस्ताएको अस्ताए उदाएको उदाय केही लाग्दो रहेछ। बाबा दिक्क हुनुभयो भगवान के गर्ने होला बडो चिन्ता लाग्यो। र अनि त्यसदेखि पछाडि प्रियव्रत नामको राजाले विश्व ब्रह्माण्ड सारालाई कब्जा गर्नका लागि जब गाडीको टायरले फुल्चिएको जति ठाउँ खिचिएको जति ठाउँ खाल्डो भयो त्यहाँ चाहिँ पानी जम्यो। गाडीको टायरले नखिचिएको जति जग्गा टापु बन्यो त्यहाँ चाहिँ बस्ती बस्यो। द्वीप सात द्वीप र सात समुद्रको निर्माण गरियो। अनि त्यो बीचमा सबभन्दा पहिला महाराज जम्मूप्लेक्ष सार्मले कुशक्राउँछ साग पुष्कर भन्ने सातवटा द्वीप। अनि जम्मू द्वीपलाई चाहिँ नुनको सागरले बेरेको प्लेक्ष दीपलाई उखुको सागरले खुदोले सार्मणी दीपलाई मदिराको सागरले कुश दीपलाई घिउको सागरले क्रौंच दीपलाई दूधको सागरले साग दीपलाई दहीको सागरले पुष्कर दीपलाई सुतोदक सागरले गरेर सात दीप र सात समुद्रको निर्माण भयो। सात दीप सात समुद्रको रचना भइसकेपछि सात दीप र सात समुद्र सारा सम्पूर्ण भयो महाराज परीक्षित। यो विश्व ब्रह्माण्ड सारा आफ्नै भयो। अब बाँकी के त भनिकन सोद्धाखेरिमा सात दीप र सात समुद्रको रचना भएको छ। सात दीप र सात समुद्रको रचना भइसकेपछि सात दीप र सात समुद्रको बीचमा विविध प्रकारको दिव्य विधि देवताहरू प्रखर प्रकारबाट रहेका छन्।
जसमध्ये हामी बसेको ठाउँमा चाहिँ नुनको सागरले बेरिएको हुनाको कारणले महाराज परीक्षित हामी बसेको ठाउँमा नुन सस्तो छ। दुई किसिमको छ नुन, एउटा खनिज नुन, एउटा सामुद्रिक नुन। समुद्रबाट झिकिएकोलाई सामुद्रिक नुन, खनेर झिकेकोलाई खनिज नुन। दुई किसिमको नुन छ। सुन महँगो हुँदा केही पनि अप्ठ्यारो पर्दैन, चिनी महँगो हुन भएन, त्यसै कारणले आधारभूत आवश्यकताका सामग्री महँगो हुनु हुँदैन, विलासिताका सामग्री महँगो भएन हुन्छ। त्यो चुरोटलाई एक खिडीलाई 1,000 रुपियाँ भनिदिनु हुन्थ्यो बरु, होइन त नि? के चाहिएको थियो त्यो? त्यो अर्को चाहिँ त्यो खाएर घोप्टो पर्नेलाई 10,000 को एक मानो भनिदिनु हुन्थ्यो बरु, त्यही पनि ल्याएर सिराना राखेर सुँगिरहँदा हुन् कि? काम पनि सकिहाल्छ, सुँगियो बसिरह। त्यसकारण ती विलासिता, ती आवश्यक नभएका सामग्री तिनलाई महँगो भए हुन्छ। अत्यन्त आवश्यकताका सामग्रीहरू फलाम नुन चिनी, यसकारणले सस्तो। भगवान कस्तो दयालु हुनुहुन्छ, जुन सस्तो चिज अत्यन्त आवश्यक छ जो त्यो चिज ज्यादै सस्तो छ, नुन सस्तो छ, त्योभन्दा सस्तो अत्यन्त नभई नहुने कुरा के छ? पानी, त्यो झन सस्तो छ। पानी भन्दामा पनि जब अत्यन्त सस्तो चिज के छ? वायु, हावा। जसले 3 मिनट बन्द भयो हावा भनेदेखि विश्व ब्रह्माण्ड स्वतर हुन्छ, एउटा मान्छे रहँदैन, एउटा प्राणी बढ्दैन। तर यस्तो वस्तु चाहिँ भगवानले त्यसै दिनुभएको छ। कस्तो दयालु ईश्वर हेर्नुहोस्, त्यो हावा किन्न पर्यो कति रुपियाँ पर्दो? त्यसै कारणले यही कुरालाई बुझ्नु, भगवानले केही हेरेन, केही गरेनन् भन्छ, ल यहाँभन्दा गर्ने कति हो? त्यो पानी सस्तो नभई नहुने कुरा, त्यो नुन सस्तो नभई नहुने कुरा, त्यो फलाम सस्तो नभई नहुने कुरा, त्यो वायु प्राणवायु नभई नहुने कुरा, त्यो झन शैक्षिकमा यस्तो प्रभुको दया हो मेरो महाराज दयालु।

भगवान को परम प्रिय वायुदान तिथि प्रधान। महाराज परीक्षित इन्हें जब राजा प्रियव्रत नाम मेरे को राजा ले आपका 13 भाई छोरा जन्माए, विश्वकर्मा की छोरी बिया करेगा थे प्रियव्रत राजा ले, के वो जात कुल थियो रो बेला में थे न कहीं नहीं पची बनिया हो पनी। विश्वकर्मा प्रजापति की छोरी बिया करे हूं उनके, विश्वकर्मा की छोरी प्रियव्रत ने बिया करे, प्रियव्रत की छोरी शुक्र ने बिया करे, शुक्र की छोरी राजा यायती ने बिया करे, सब सलाह कहीं थे महाराज परीक्षित यो थो संसार। त्यसै प्रभावबाट जब आग्निद्र इदमजीव यज्ञ बाबु महावीर हिरण्य रेता धृतपृष्ठ सवन मेधा तिथि पीति होत्र कवि भन्ने 10 भाई छोरा एकपटक, उत्तम तामस रैवत भन्ने 3 भाई छोरा एकपटक गरिकन राजा प्रियव्रतको जम्मा 13 भाई छोरा मध्येमा 3 भाई छोरा उर्धरेता 3 भाई छोरा बनु, 7 भाई छोराले जब 7 द्वीपको रचना आफ्नो बुबाले गरेको राज्यको राज्य सञ्चालन गरेर जम्मू द्वीपमा जेठा छोरा आग्निद्रले राज्य गर्नुभयो। 11 आयुर्द वर्ष राज्य गरिसकेपछि राजाले के संसार झूठो सम्झेछन्, लौ भइगो त रानी भनिकन उर्जस्वती नाम गरेकी महारानीलाई जब यस्ता प्रकारबाट साथ मानेर राजा कन जम्मू उपलक्ष्य साल पनि कुशक हुन्छ साका पुष्कर द्वीपको निर्माण गर्ने महाराज कन आज अब जम्मा कन सातवटा द्वीप स्रोत स्रोत स्रोत घृतोत स्रोत दधि मण्डोत सुदोत आदि गरिएका सागरको निर्माण गर्ने महामहिम व्यक्ति आज संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो, उहाँले भगवानको भजन मनन कीर्तनमा राजा प्रियव्रतको सवारी हुनुभयो। प्रियव्रत नामगिरीका राजाका जेठा छोरा आग्निद्रले तपाईँ हामी बसेको ठाउँमा राज्य गर्नुभयो जसको नाम हो जम्मूद्वीप, 4 लाख कोषको छ मतलब लाख योजनको, जुन ठाउँमा तपाईँ हामी अहिले बसेका छौं महाराज परीक्षित, त्यो सांसारिक व्यवहारको लागि प्रियव्रत नामगिरीको राजा बडा प्रभावशाली राजा थिए। प्रियव्रत नामगिरीको राजाले जब 11 आयुर्द वर्ष राज्य गरिसकेपछि संसारलाई झूठ मानेर संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो। संसार झुटो छ, संसार झुटो छ, हरि राम सत्य।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

विद्युत महसूल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसूल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसूल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसूल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आईतवार र बुधवार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
4: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।